सुदेव शर्मा, जब यो घटना घट्नेछ र तिम्रो पुत्र तिम्रा आँखाका अगाडिबाट टाढा हुनेछ, तब तिमीले आफ्नो मनमा अलिकति पनि शोक, चिन्ता वा व्यर्थको विलाप नगर्नु, किनकि यस चराचर संसारमा कालको गति र विधिको नियम अत्यन्तै बलियो छ। जुन कुरा अवश्य हुनुपर्ने निश्चित छ त्यो त भएरै छाड्छ, यसमा कुनै संशय छैन। विधाताको यो नियम र मृत्युको यो समयलाई परिवर्तन गर्ने संसारमा कुनै पनि उपाय, ओखती, मडी, जडीबुटी, जप, दान वा तान्त्रिक मन्त्र छैन। यो यसको पूर्वजन्मको प्रारब्धको कर्मको अन्तिम भोग हो, जसलाई देवता वा दानव कसैले पनि टार्न सक्दैन। तसर्थ सत्यलाई स्वीकार गर र आफ्नो मनलाई शान्त राख। आदरणीय श्रोता, महर्षि वाल्मीकि राजा दृढ धनुवालाई कथाको सबैभन्दा गम्भीर अवस्था सुनाउँदै भन्नुहुन्छ, हे राजन, 4000 वर्षको घोर र कष्टकर तपस्यापछि साक्षात भगवान विष्णुको प्राकट्य र पंक्षीराज गरुडको असीम करुणा एवं कृपाद्वारा प्राप्त भएको आफ्नो एकमात्र मुटुको टुक्रा, जीवनको आधार र बुढियोलीको लट्ठी जस्तो पुत्रको बारेमा जब सुदेव शर्माले देवल ऋषिको मुखबाट यस्तो भयानक, हृदय विदारक र वज्र प्रहार जस्तै निष्ठुर भविष्यवाणी सुने, तब उनको मानसिक सन्तुलन र धैर्यको बाँध पुरै भत्कियो। उनको हृदयमा यति ठूलो आघात पुग्यो कि उनको शरीरको सम्पूर्ण चेतना र शक्ति क्षणभरमै समाप्त भयो। जसरी कुनै जंगलमा एउटा ठूलो विशाल पात र फलहरूले भरिएको बलियो रुखलाई जराबाटै धारिलो बन्छोरोले काटेर ढालिदिँदा त्यो भुइँमा पछारिन्छ, ठिक त्यसै गरी त्यो वृद्ध ब्राह्मण सुदेव शर्मा पूर्ण रूपमा चेतनाहीन र मूर्छित भएर आफ्नो होस गुमाउँदै कुटीको धरतीमा ढले। मुखबाट एउटा सानो आवाज वा सुस्केरा पनि निस्किन सकेन। उनका आँखाहरू पल्टिए र उनको संसार क्षणभरमै अँध्यारो भयो। यता देवल मुनि भने सुदेवलाई विधिको यो कठोर र अकाट्य सत्य सुनाएर आफ्नो ऋषिको कर्तव्य पूर्ण गरी त्यही आसनबाट अन्तर ध्यान भएर सिधा ब्रह्मलोकतर्फ प्रस्थान गर्नुभयो। केही समयपछि जब साध्वी गौतमीले चिसो पानी छर्केर आफ्ना पतिको मूर्छा हटाइन् र सुदेवलाई बिस्तारै चेतना आयो, तब उनी देवल मुनिका ती प्रत्येक निष्ठुर शब्दहरूलाई स्मरण गर्दै आफ्नो पुत्रको आसन्न र निश्चित मृत्युको कुरा सोचेर धेरै लामो समयसम्म छाती पिटेर भक्का निएर र आँसुको आगो बगाउँदै विलाप गर्न लागे। उनले आफ्नो भाग्यलाई धिक्कार्दै रोए र भने कि भगवानले पनि मलाई कस्तो छलकपट र ठूलो परीक्षा गर्नुभयो। जुन पुत्र मेरो भाग्यमा 7 जन्मसम्म मिल्ने थिएन उहाँले मेरो तपस्याको लाज राख्न दिनुभयो, तर केवल 12 वर्षको छोटो अवधिका लागि मात्र। योभन्दा त मेरो कुटी सुनसान नै रहेको भए र मेरो निसन्तान नै भएर मृत्यु भएको भए मलाई यति ठूलो मानसिक आघात र पीडा सहनु पर्ने थिएन। आफ्ना पति सुदेव शर्मालाई यसरी पुत्रको मोह, आसन्न शोक र भविष्यको डरले गर्दा पूर्ण रूपमा व्याकुल भई रोइरहेको, छटपटाइरहेको र धरतीमा अचल भएर ढलिरहेको देखेर उनकी साधारण तर परम सुशीला पतिव्रता शास्त्रको मर्म बुझेकी र असाधारण आध्यात्मिक ज्ञानले पूर्ण भएकी पत्नी गौतमीको हृदय पनि एउटा आमा हुनुको नाताले टुक्रा टुक्रा त भयो, तर उनले आफ्नो मातृ सुलभ कमजोरी र आँसुलाई आफ्नो आत्मिक विवेकमाथि हावी हुन दिइनन्। उनले अत्यन्तै स्नेह, वात्सल्य र ममताका साथ त्यस 11 वर्षका अबोध, निर्दोष र तेजस्वी पुत्रलाई आफ्नो काखमा लिइन्। उनले ठूलो प्रेमका साथ बालकको सुन्दर कमल जस्तै कलिलो मुखमण्डलमा मुहाइ खाइन् र आफ्ना आँखाहरूमा आउन लागेका आँसुहरूलाई भित्रभित्रै दबाएर आफ्नो मनमा एउटा अद्भुत, अपूर्व र दैवी धैर्य धारण गरिन्। उनी आफ्ना रोइरहेका निराश र हताश पतिको नजिकमा गइन्।
र उनको काँधमा हात राखेर उनलाई बिस्तारै उठाउँदै अत्यन्तै गम्भीर सान्त्वनादायी दार्शनिक र ज्ञानयुक्त स्वरमा सम्झाउँदै

भन्न लागिन्, हे द्विजराज, हे मेरा स्वामी, हे मेरो सर्वस्व, हजुर त स्वयं वेद वेदान्त र उपनिषद्का ज्ञाता हुनुहुन्छ। हजुरले त संसारको अनित्यतालाई राम्रोसँग बुझ्नु भएको छ, र फेरि हजुरले किन यसरी कुनै साधारण अज्ञानी र संसारी मनुष्य जस्तै विलाप गरेर आफ्नो अमूल्य तेज नष्ट गरिरहनु भएको छ? यो चराचर जगतमा जुन वस्तु भविष्यमा हुने निश्चित छ, यसबाट हामीले अलिकति पनि भयभीत वा चिन्तित हुनु पर्दैन, किनकि विधिको विधान अनुसार जुन कुरा हुनुपर्ने लेखिएको छ त्यो त संसारका कुनै शक्तिहरू लागे पनि अवश्य नै हुनेछ, र जुन कुरा हुनुपर्ने लेखिएको छैन त्यो विधाताले चाहे पनि कहिले पनि हुन सक्दैन। यो चराचर जगत केवल कर्मको प्रतिफल र कालको चक्रको अधीनमा छ, जहाँ कोही पनि स्थायी छैन। साध्वी गौतमीले आफ्ना पति सुदेवको मनको भ्रमलाई हटाउँदै अझ बढी दृढताका साथ अगाडि भनिन्, हे नाथ, अलिकति विचार गरेर हेर्नुहोस् त, यो पुत्र वास्तवमा हाम्रो हो र? कदापि होइन, यो त साक्षात भगवान विष्णुको कृपाको र पन्छीराज गरुडको दयाको एउटा सानो उपहार मात्र हो, जुन हामीलाई हाम्रो तपस्याको परीक्षाको लागि प्राप्त भएको थियो। उहाँले जति समयका लागि यो बालक हामीलाई सुम्पनु भयो त्यति समय हामीले यसको बाल लीला र सुख भोग्यौँ। अब यसको रक्षा गर्ने, यसलाई जीवित राख्ने वा यसको आयुको अन्तिम निर्णय गर्ने सम्पूर्ण अधिकार पनि उहाँकै हातमा छ, जसले यसलाई उत्पन्न गर्नुभयो। तसर्थ हे स्वामी, यो व्यर्थको रुवावासी छाती पिट्ने काम र भविष्यको डरलाई आफ्नो मनबाट पूर्ण रूपमा त्यागेर तत्काल उठ्नुहोस् र आफ्नो चित्तलाई यस नश्वर संसारका मोह माया ममता र आसक्तिबाट टाढा राख्दै यो संसारका समस्त शरणागत जीवहरूको रक्षा गर्ने, अनाथका नाथ, दुखीहरूको कष्ट छेडभरमै हरण गर्ने र सबै प्राणीहरूलाई परम पावन जन्म मृत्युको बन्धनबाट मुक्त गराउने निर्माण पद अर्थात् मोक्ष प्रदान गर्ने साक्षात विष्णुको अनन्य भावले सच्चा मनले भजन कीर्तन र आराधना गर्न थाल्नुहोस्। उहाँकै पावन चरण कमलमा मात्रै साँचो सुख शान्ति र अभय छ। यदि ती भगवान श्रीहरिको असीम इच्छा छ भने उहाँले देवल मुनिको त्यो भयानक भविष्यवाणीलाई पनि असत्य र निष्प्रभावी साबित गरिदिन सक्नुहुन्छ, र यदि उहाँको इच्छा छैन भने हाम्रो यो रोदन र विलापले विधिको विधानलाई एक रत्ती पनि यताउता पार्न सक्ने छैन। तसर्थ आफ्नो चिन्ता मलाई र आफ्नो पुत्रलाई ती सर्वेश्वर श्रीहरिको चरणमा सुम्पिदिनुहोस् र निश्चिन्त भएर भगवत शरण लिनुहोस्। उहाँले नै कल्याण गर्नुहुनेछ। आदरणीय श्रोता, महर्षि वाल्मीकि राजा दृढ धनवालाई भन्नुहुन्छ, हे महाराज, यसरी आफ्नी परम सुशीला अद्वितीय ज्ञानी सङ्कटको समयमा पनि विचलित नहुने धर्मपत्नी गौतमीको यस्तो अत्यन्तै विवेकपूर्ण, दृढ धर्मसम्मत, आध्यात्मिक र सत्सङ्ग जस्तै सात्विक वचन सुनेपछि ब्राह्मण सुदेव शर्माको अन्तकरणमा एउटा ठूलो वैचारिक क्रान्ति र परिवर्तनको उदय भयो। उनको मनमा रहेको पुत्र मोह, आसन्न मृत्युको डर र अज्ञानताको भयानक अन्धकार क्षणभरमै पुरै हराएर गयो। उनले तत्कालै आफ्नो भित्री सत्व गुणलाई पूर्ण रूपमा प्राप्त गरे, जुन गुणले मनुष्यलाई सांसारिक सुख दुःख लाभ हानि जीवन मरण र समस्त भौतिक आसक्तिभन्दा धेरै माथि उठाएर सिधा ईश्वरको सामिप्य र परम शान्तिको अवस्थामा लैजान्छ। सुदेवले आफ्नो हृदयभित्रको कुनामा आफ्नो आध्यात्मिक ध्यानको माध्यमबाट भगवान श्रीहरि नारायणको परम पावन देदीप्तमान र शङ्ख चक्र गदा पद्मधारी स्वरूपका चरण कमललाई दृढताका साथ धारण गरे। भगवानको त्यस दिव्य चरणको ध्यान गर्ने बित्तिकै उनको मनमा आफ्नो पुत्रको आसन्न 12 वर्षको मृत्यु र भविष्यको अनिश्चितताबाट उत्पन्न भएको जुन भयानक दुःख, सन्ताप, जलन र पीडा थियो त्यो तत्कालै पूर्ण रूपमा नष्ट भयो। उनी पूर्ण रूपमा शान्त, एकाग्र, प्रसन्न र निर्भय भए। उनले बुझे कि जीवन र मृत्यु त केवल भगवानको एउटा सानो लीला मात्र हो, र सच्चा ज्ञानी त्यो हो जसले ईश्वरको प्रत्येक निर्णयलाई शिरोधारी गर्दछ।
उनले आफ्नो पुत्रलाई मोहको दृष्टिले हेर्न छोडेर साक्षात नारायणको स्वरूप मान्न थाले र आफ्नो बाँकी समय केवल भगवत चिन्तनमा नै बिताउने दृढ संकल्प गरे। आदरणीय श्रोता सुतजी भन्नुहुन्छ, हे सौनक आदि ऋषिगण, महर्षि वाल्मीकिले राजा दृढ धनवालाई उनको पूर्व जन्मको यो अत्यन्तै अद्भुत कारुणिक मर्म स्पर्शी र परम ज्ञान वर्धक इतिहास सुनाएर उनको सुतिरहेको आत्मिक चेतनालाई पूर्ण रूपमा जागृत गराउनु भयो। राजा दृढ धनवाले जब सुदेव ब्राह्मणको त्यो सात्विक अवस्था, उनकी पत्नी गौतमीको त्यो अद्वितीय ज्ञान र भगवान प्रतिको अनन्य समर्पणको कथा सुने, तब उनको आफ्नो मनमा रहेको त्यो सुगाको वचनको सुल बिस्तारै शान्त हुन थाल्यो र उनको हृदयमा साँचो ज्ञानको प्रकाश फैलिन थाल्यो। तर अब यो परम पावन कथामा यो प्रश्न उठ्छ कि सुदेवको पुत्र जब आफ्नो 12 वर्षमा प्रवेश गर्यो, तब के साँच्चीकै देवल मुनिको वचन र भविष्यवाणी अनुसार उसको जलमा डुबेर अकाल मृत्यु भयो? र यदि उसको मृत्यु भयो भने सुदेव र गौतमीले त्यस महासङ्कटको घडीमा आफ्नो धैर्य कसरी बचाए र त्यहाँ भगवान पुरुषोत्तम मासको त्यो परम गोपनीय व्रतको महिमा कसरी प्रकट भयो, जसको पुण्यको प्रभावले सुदेव ब्राह्मण यस जन्ममा समस्त सुखहरूले युक्त चक्रवर्ती राजा दृढ धनवाको रूपमा जन्मिन सफल भए, र त्यो सुगा वास्तवमा को थियो? यो सम्पूर्ण अलौकिक रहस्यमय र विस्मयकारी वृत्तान्त अब आगामी 17 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः वर्णन गर्दै जानेछु, जसले मनुष्यलाई यस कलियुगमा समस्त पापहरू, कष्टहरू र सङ्कटहरूबाट सदा सदाको लागि मुक्ति प्रदान गरेर वैकुण्ठ लोकको मार्ग देखाउँछ। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे राजा दृढ धनवा पूर्वजन्म वृतान्ते देवल ऋषि आगमन नाम 16 अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन प्रसारण सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6 बज्यो।

0: एफएम अध्यात्म ज्योति को अब को प्रस्तुति कार्यक्रम ज्ञानोदय। यस कार्यक्रम का प्रायोजक श्रेष्ठ ज्वेलरिंग सेंटर बाग बजार र चारवहिल।
1: रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जमा श्रेष्ठ टेलरिङ सेन्टरको प्रायोजनमा रहेको यो प्रस्तुति कार्यक्रम ज्ञानोदयमा प्रस्तोता म युवेन्द्र यहाँलाई स्वागत गर्दछु।

0: सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञानोदय। यस कार्यक्रमका प्रायोजक श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चारवहिल।
1: श्रेष्ठ टेलरिङ सेन्टरको प्रायोजनमा आदरणीय श्रोता अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञानोदय र कार्यक्रममा केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

0: सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञानोदय। यस कार्यक्रमका प्रायोजक श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चाबहिल।
1: श्रेष्ठ टेलरिङ सेन्टरको प्रायोजनमा रहेको यो प्रस्तुति कार्यक्रम ज्ञानोदयमा प्रस्तोता म युवेन्द्र यहाँलाई केही सुमधुर भजनहरू सुनाइरहेको छु।

0: कार्यक्रम ज्ञानोदय। यस कार्यक्रमका प्रायोजक श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चारवहिल।
1: कार्यक्रम ज्ञानोदय श्रेष्ठ टेलरिङ सेन्टरको प्रायोजनमा रहेको यो प्रस्तुतिमा आदरणीय श्रोता अहिले यहाँ केही सुमधुर भजनहरू सुन्दै हुनुहुन्छ।

श्रेष्ठ ट्रेनिङ सेन्टरको प्रायोजनमा रहेको यो प्रस्तुति कार्यक्रम ज्ञानोदयमा आदरणीय श्रोता सुन्दै हुनुहुन्छ केही सुमधुर भजनहरू। यति बेला बिहानको 6:30 हुँदैछ। अब केही समय व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति।
1: हर एक सियो धागो र टाक सँग जोडिएको हुन्छ एउटा कथा। कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
2: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय, लोकप्रिय, सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
1: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौ। जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हीरा का आकर्षक डिजाइनहरुको उत्कृष्ट कलेक्शन। सुन चाँदी तथा हीरा जे किन्नुस जेजे ज्वेलर्सकै किन्नुस।
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्टैंडर्ड चार्टर्ड बैंक मुनि।
6: संपर्क नंबर 5320411 98020 76888।
4: जेजे ज्वेलर्स शुद्धता को पहचान।

किलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञानोदय। यस कार्यक्रमका प्रायोजक श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चावहिल।
1: आदरणीय श्रोता, यो व्यावसायिक अन्तराल पछाडि फेरि एकपटक यहाँलाई स्वागत छ। म प्रस्तुता युवेन्द्र, श्रेष्ठ ट्रेडिङ सेन्टरको प्रायोजनमा रहेको यो प्रस्तुति कार्यक्रम ज्ञानोदयमा केही सुमधुर भजन यहाँलाई सुनाइरहेको छु।

0: यस कार्यक्रमका प्रायोजक श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चारवहिल।
1: आदरणीय श्रोता, अहिले यहाँ श्रेष्ठ टेलरिङ सेन्टरको प्रायोजनमा रहेको यो प्रस्तुति सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञानोदय र कार्यक्रममा सुमधुर भजनको क्रममा हुनुहुन्छ।

स्वस्थ आदरणीय श्रोता, कार्यक्रमको भने निर्धारित समय यही पूरा भएको हुँदा अब अहिलेलाई छुट्टिने समय। कार्यक्रमबाट प्रस्तोता म युवेन्द्र बिदा माग्दछु। आजको यहाँको दिन अत्यन्त शुभ रहोस्, सुखद रहोस्, यही मङ्गल कामनाका साथमा नमस्कार।

0: श्रेष्ठ टेलरिंग
1: चीर परिचय यहाँ श्रेष्ठ टेलरिंग
2: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
3: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
2: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
3: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
4: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

आदरणीय श्रोता, आज हामी श्री पुरुषोत्तम मासको 16 दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको 16 अध्याय।

अध्यायको कथा प्रसंगलाई अगाडि बढाउँदै आदरणीय श्रोता सुतजी भन्नुहुन्छ, हे परम पावन सदाचारी र दीर्घकालीन यज्ञमा दीक्षित हुनुभएका शौनक आदि ऋषिगण, अब म यहाँहरूका सामु महर्षि वाल्मीकि र सूर्य वंशका महाप्रतापी चक्रवर्ती राजा दृढधनवा बीच भएको त्यो अत्यन्त गोपनीय आध्यात्मिक र कल्याणकारी संवादको अगाडिको 16 अध्यायको पावन प्रसंग विस्तारपूर्वक श्रवण गराउँछु। यो कथा केवल एउटा इतिहास मात्र होइन, यसले मनुष्यको मनमा रहेको पुत्र मोह, सांसारिक आसक्ति, अनित्य संसारको भ्रम र आसन्न मृत्युको डर जस्ता भयानक मानसिक विकारहरूलाई जरैदेखि नष्ट गरेर परम शान्ति र भगवत भक्तिको मार्ग प्रशस्त गर्दछ। तसर्थ यहाँहरू सम्पूर्ण सांसारिक चिन्ताहरूलाई त्यागेर एकाग्र चित्त भई यो अमृतमय कथा श्रवण गर्नुहोस्, किनकि यसै अध्यायमा विधिको कठोर विधान र त्यसलाई पनि परिवर्तन गर्न सक्ने पुरुषोत्तम मासको व्रतको अगाडिको विस्मयकारी पृष्ठभूमि लुकेको छ। परम पूजनीय त्रिकालदर्शी र दिव्य ज्ञानका सागर महर्षि वाल्मीकि राजा दृढधनवालाई उनको पूर्वजन्मको त्यो परम पावन इतिहास सुनाउँदै अगाडि भन्नुहुन्छ, हे राजन, जब ताम्र पर्णी नदीको त्यस पवित्र र एकान्त किनारमा 4000 वर्षको घोर तपस्याको फलस्वरूप साक्षात भगवान श्रीहरि नारायण आफ्नो दिव्य चतुर्भुज रूपमा पंक्षीराज गरुडमा सवार भई प्रकट हुनुभयो र आफ्ना अनन्य वाहन गरुडको अत्यन्तै करुणामय प्रार्थनालाई स्वीकार गर्दै सुदेव ब्राह्मण र उनकी पत्नी गौतमीलाई उनीहरूको मनले चिताएको जस्तै एउटा परम

श्रेष्ठ सर्वगुण सम्पन्न र अनुपम पुत्र प्रदान गर्ने दिव्य वरदान दिनुभयो। तब त्यो वातावरण पूर्ण रूपमा आध्यात्मिक उत्सव जस्तै बनेको थियो। यस प्रकार ती विप्र दम्पतिलाई उनीहरूको जीवनको सबैभन्दा ठूलो अभाव मेटिने गरी त्यो अनुपम र दुर्लभ वरदान दिइसकेपछि ती दुवै स्त्री पुरुषका हेर्दा हेर्दै उनीहरूका आँखा अगाडि नै जगतका पालनकर्ता भगवान श्रीहरि नारायण आफ्ना अनन्य वाहन पंक्षीराज गरुडको पिठोमा सवार भएर आकाश मार्ग हुँदै आफ्नो परम पावन सनातन र सुखमय धाम वैकुण्ठ लोकतर्फ प्रस्थान गर्नुभयो। भगवान नारायण अन्तर्ध्यान हुनुभएपछि पनि सुदेव र गौतमी धेरै समयसम्म आकाशतर्फ नै एकनासले हेरिरहे, जहाँ गरुडका विशाल पखेटाहरूबाट निस्किएको सामवेदको दिव्य ध्वनि अझै पनि अन्तरिक्षमा गुन्जायमान भइरहेको जस्तो भान हुन्थ्यो। उनीहरूको हृदय कृतज्ञता, भक्ति र असीम आनन्दले पूरै भरिएको थियो र उनीहरूले आफूले यस चराचर ब्रह्माण्डकै सबैभन्दा धेरै भाग्यशाली जीव महसुस गरिरहेका थिए। भगवानको त्यो दिव्य स्वरूपको कान्ति उनीहरूको आँखामा र उहाँको त्यो मधुर वाणी उनीहरूको कानमा सधैँका लागि सञ्चित भएको थियो, जसका कारण उनीहरूको कुटी अब केवल एउटा सामान्य बास स्थान मात्र नभएर साक्षात नारायणको मन्दिर जस्तै पवित्र भइसकेको थियो। त्यस परम दुर्लभ र अलौकिक घटना घटेपछि समय आफ्नै गतिमा निरन्तर र शान्तपूर्वक बग्न थाल्यो। भगवानको असीम कृपा, वरदान र आशीर्वादको फलस्वरूप केही समय व्यतीत भएपछि संसारका समस्त शुभ नक्षत्रहरू, अनुकूल ग्रहहरूको दशा र अत्यन्तै पावन घडीमा साध्वी गौतमीको गर्भबाट एउटा परम तेजस्वी, दिव्य, सुन्दर र संसारलाई मोहित पार्ने खालको पुत्रको जन्म भयो। त्यो बालकको जन्म हुने बित्तिकै सुदेवको त्यो पुरानो, रित्तो र लामो समयदेखि सुनसान रहेको कुटी एउटा अलौकिक दिव्य प्रकाश र सुगन्धित वायुले पूर्ण रूपमा सुवासित भयो। आफ्नो वृद्ध अवस्थाको अन्तिम चरणमा जीवनको सबै आशा मरिसकेको अवस्थामा यस्तो दिव्य पुत्र पाएका कारण सुदेव शर्माको प्रसन्नता, हर्ष र उत्साहको कुनै सीमाना रहेन। उनले आफ्नो जीवनको सबैभन्दा ठूलो अभिलाषा र पितृ ऋणबाट मुक्त हुने मार्ग पूर्ण भएको देखे। सुदेवले पुत्र पैदा भएको त्यो परम शुभ र मङ्गलमय समाचार सुन्ने बित्तिकै अत्यन्तै हर्षित र गदगद हुँदै आफ्नो गाउँ, आसपासका क्षेत्र, टाढा टाढाका कुलीन, वेदपाठी, सदाचारी र श्रेष्ठ ब्राह्मणहरूलाई आदरपूर्वक आफ्नो कुटीमा निमन्त्रण गरेर बोलाए। ती महान ब्राह्मणहरूको पावन उपस्थितिमा शास्त्रोक्त विधि, वैदिक मन्त्रोच्चारण र मङ्गल धुनका बीच सुदेवले आफ्नो नवजात पुत्रको जात कर्म संस्कार अत्यन्तै श्रद्धा र निष्ठापूर्वक सम्पन्न गरे। त्यसपछि उनले परम पवित्र ताम्रपर्णी नदीमा गएर पूर्ण विधि विधानका साथ स्नान गरे र आफ्ना पितृहरू, ऋषिहरू तथा देवताहरूको तृप्तिका लागि तर्पण गरे। स्नान गरिसकेपछि सुदेवले ती उपस्थित भएका सबै श्रेष्ठ ब्राह्मणहरूलाई खुसी पार्नका लागि र उनीहरूको आशीर्वाद प्राप्त गर्नका लागि आफ्नी पत्नी गौतमीको सहमतिमा अन्नका ठूला ठूला भण्डार, बहुमूल्य वस्त्र, स्वर्ण, भूमि र सुवर्णका सिंहहरूले सुसज्जित गरिएका अनेकौं दूध दिने लैनो गाईहरू दान गरे। ती श्रेष्ठ ब्राह्मणहरूको मुखबाट निस्किएको आशिषको ध्वनिले सुदेवको कुटी र वरपरको सम्पूर्ण वातावरण गुन्जायमान भयो र सबैले त्यो बालक दीर्घायु, कुल दीपक, परम ज्ञानी र माता पिताको कीर्ति बढाउने होस् भनी हृदयदेखि नै कामना गरे। आफ्ना पिता सुदेवको मनमा सम्पूर्ण पुराना मनोरथहरू, इच्छाहरू र अपूर्ण अभिलाषाहरूलाई पूर्ण गर्दै अनि माता गौतमीको स्नेह एवं वात्सल्यले भरिएको हृदयलाई प्रत्येक क्षण असीम आनन्द प्रदान गर्दै त्यो दिव्य बालक दिन प्रतिदिन असाधारण रूपमा बढ्न थाल्यो। उसको शारीरिक र मानसिक विकासको गति शुक्ल पक्षको चन्द्रमाको समान थियो।
जसरी शुक्ल पक्षका चन्द्रमा प्रत्येक दिन आफ्नो नयाँ नयाँ कलाहरूले पूर्ण हुँदै जान्छ र सम्पूर्ण संसारलाई शीतलता र प्रकाश पैदा गर्दछ, ठिक त्यसै गरी त्यो बालक पनि आफ्ना मातापिता, छिमेकीहरू र आश्रमका सबै जीव जन्तुहरूका लागि सधैँ सुख र आनन्दको मूल कारण बन्यो। उसको बाल सुलभ मुस्कान, तोते बोली र साना साना पाइलाहरूले सुदेव र गौतमीका जीवनका पुराना सबै दुःख र कष्टहरूलाई पूर्ण रूपमा बिर्साइदिएका थिए। जब त्यो बालक केही ठूलो भयो र शिक्षा प्राप्त गर्ने योग्य उमेरको भयो, तब पिता सुदेवले शास्त्रको मर्यादा, आफ्नो ब्राह्मण कुलको प्राचीन परम्परा र वैदिक नियम अनुसार उसको उपनयन संस्कार अर्थात् योग्य पवित्र व्रतबन्ध संस्कार अत्यन्तै भव्य र आध्यात्मिक रूपमा सम्पन्न गराए। सुदेवले आफ्नो पुत्रको दाहिने कानमा परम पवित्र सृष्टि र शक्तिको मूल आधार मानिने सम्पूर्ण वेदहरूको सार तत्व बोकेको गायत्री मन्त्रको उपदेश दिएर उनलाई दोस्रो जन्म अर्थात् द्विजत्व प्रदान गरे। योग्य पवित र मेखला धारण गरेपछि त्यो बालक अत्यन्तै निष्ठा, कठोर अनुशासन र पवित्रताका साथ ब्रह्मचर्य व्रतको पालन गर्न थाल्यो। उसले आफ्ना गुरु र पिताको रेखदेखमा वेद, वेदाङ्ग, उपनिषद, धर्मशास्त्र, इतिहास र पुराणहरूको गहिरो अध्ययन गर्न थाल्यो। उसको बुद्धि यति प्रखर, तीव्र र एकाग्र थियो कि उसले धेरै थोरै समयमा नै ठूला ठूला जटिल शास्त्रहरूको गूढ रहस्य र ज्ञान सहजै हासिल गर्यो। ऊ ब्रह्म मुहूर्तमा उठेर सूर्यदेवको आराधना गर्ने, यज्ञका लागि संहिता र कुश सङ्कलन गर्ने, माता पिताको चरण स्पर्श गरेर उनीहरूको सेवा गर्ने र सधैँ सत्य, न्याय एवं पवित्र मार्गमा हिँड्ने गर्थ्यो, जसका कारण उसको तेज वनका अन्य ऋषिहरूका लागि पनि आकर्षणको केन्द्र बनेको थियो। आदरणीय श्रोता, महर्षि वाल्मीकि राजा दृढ धनुवालाई कथाको एक अत्यन्तै गम्भीर, कारुणिक र हृदय विदारक मोडतर्फ लैजाँदै अगाडि भन्नुहुन्छ, हे राजन, यसरी सुदेवको घरमा सुख, शान्ति, समृद्धि र परमानन्दको वर्षा भइरहेको थियो र त्यो बालक आफ्नो ब्रह्मचर्य आश्रमको अध्ययन पूरा गर्दै ठिक 11 वर्ष समाप्त भएर 12 वर्षमा प्रवेश गर्नै लागेका थिए। ठिक त्यसै समयमा एक दिन सुदेवको भाग्यको कडा परीक्षा लिनका लागि वा कुनै अज्ञात विधिको विधानलाई प्रकट गर्नका लागि अन्तरिक्षमा करोडौं सूर्यहरूको एकत्रित कान्ति, तेज र प्रभावको समान महातेजस्वी चमक भएका भूत, वर्तमान र भविष्यलाई आफ्नो हत्केलामा झैं देख्न सक्ने त्रिकालदर्शी, परम पूजनीय र महातपस्वी देवल ऋषिको अचानक सुदेवको त्यस सानो कुटीमा आगमन भयो। देवल ऋषिको त्यो अलौकिक ब्रह्म तेज, जटाजुगा, काँधमा झुन्डिएको कमण्डलु र दिव्य स्वरूपलाई देखेर सुदेव शर्मा अत्यन्त प्रभावित, अचम्मित र आदर भावले ओतप्रोत भए। उनले आफ्नो राजसी वा सामान्य मर्यादालाई बिर्सेर हतार हतार अगाडि बढेर मुनिको चरणमा साष्टाङ्ग दण्डवत प्रणाम गरे र उहाँलाई बस्नका लागि एक अत्यन्त पवित्र, सफा र उत्तम आसन बिछाइदिए। जब देवलमुनि त्यस आसनमा आरामसँग प्रसन्न मुद्रामा विराजमान हुनुभयो, तब सुदेवले उहाँको विधिवत पाद्य, अर्घ, सुगन्धित फूल, फलफूल र सात्विक सामग्रीहरूद्वारा पूजा अर्चना गरे र उहाँको चरणामित आफ्नो शिरमा धारण गरे। मुनिलाई प्रसन्न र सन्तुष्ट भएको देखेर सुदेवले आफ्ना त्यस वेदपाठी, सर्वगुण सम्पन्न र ब्रह्मचारी पुत्रलाई बोलाएर मुनिको चरणमा पूर्ण भक्तिभावका साथ प्रणाम गर्न लगाए। देवल मुनिले आफ्नो दिव्य त्रिकालदर्शी र योग दृष्टिले त्यस बालकको तेजस्वी अनुहार, हत्केलाका सूक्ष्म रेखाहरू, शारीरिक बनावट र उसको आन्तरिक कुण्डलीको गहिरो एवं सूक्ष्म अध्ययन गर्नुभयो। बालकलाई निकै लामो समयसम्म गम्भीरतापूर्वक हेरिसकेपछि देवल मुनिको अनुहारको चमक अचानक हराएर गयो। उहाँको मुद्रा अत्यन्तै गम्भीर र चिन्ताग्रस्त भयो। उहाँले लामो श्वास फेर्दै सुदेवलाई हेरेर भन्नुभयो, हे सुदेव शर्मा, तिम्रो यो पुत्र परम भाग्यशाली छ, यसमा कुनै शंका छैन।
यसको शरीरमा र स्वभावमा संसारका समस्त शुभ कल्याणकारी र श्रेष्ठ लक्षणहरू स्पष्ट रूपमा विद्यमान छन्। यो वेदहरूको परम ज्ञाता बुद्धिमान रूपवान नम्र सदाचारी र पितृभक्त छ, जसले तिम्रो कुलको नाम तिनै लोकमा फैलाउने सामर्थ्य राख्दछ। परन्तु हे विप्रवर, यसको जीवनको भाग्यपट्टमा एउटा यस्तो भयानक अकाट्य र दारुण दोष लुकेको छ, जसले गर्दा यसका ती सम्पूर्ण महागुणहरू विद्या बुद्धि र सौभाग्य क्षणभरमै वृथा अर्थात् पूर्ण रूपमा व्यर्थ हुन पुग्छन्। जसरी दुधको एउटा ठूलो भाँडामा विषको एउटा सानो थोपा पर्दा पनि त्यो पुरै नष्ट हुन्छ, ठिक यसै गरी यसको यो एकै दोषले तिम्रो त्यो सम्पूर्ण सुखलाई खरानी बनाइदिनेछ। आदरणीय श्रोता, देवल मुनिको यस्तो अत्यन्तै रहस्यमय डरलाग्दो र गम्भीर वचन सुनेर सुदेवको हृदयभित्रैभित्रै अनौठो डरले काँप्न थाल्यो। उनको मुटुको धड्कन बढ्दै गयो, श्वास छिटो छिटो फेर्न थाले, उनको अनुहारको रङ उड्यो र उनले अत्यन्तै डर व्याकुलता र छटपटीका साथ आफ्ना दुवै हात जोडेर मुनिको अगाडि बिन्ती गरे, हे महामुनि, हे त्रिकालदर्शी प्रभु, कृपा गरेर मेरो अज्ञानतालाई हटाउनुहोस्। मलाई स्पष्ट रूपमा बताउनुहोस् कि मेरो यस प्राण प्रिय पुत्रमा यस्तो कुन भयानक दोष छ जसले मेरो वृद्ध अवस्थाको यो एकमात्र सहारा र मेरा सबै सुखहरूलाई नष्ट गर्न सक्छ। म यसको निवारणका लागि आफ्नो ज्यान समेत दिन तयार छु। सुदेवको यो आर्त पुकार र व्याकुलता सुनेर देवल मुनिले आफ्नो चित्तलाई स्थिर राख्दै अत्यन्तै निष्ठुर तर सत्य वचन बोल्दै भन्नुभयो, हे सुदेव, आफ्नो मनलाई बलियो बनाएर सुन। विधिको विधान कति बलियो र अनौठो छ। तिम्रो यो गुणवान पुत्र आफ्नो आयुको ठिक 12 वर्षमा प्रवेश गर्ने बित्तिकै कुनै जलाशय वा नदीको जलमा डुबेर अचानक मृत्युको क्रूर मुखमा पुग्नेछ। यसको मृत्यु जलमग्न भएर अकाट्य रूपमा हुनेछ, यो कुरा ब्रह्माको लेख जस्तै अटल छ। तसर्थ हे सुदेव शर्मा, जब यो घटना घट्नेछ र तिम्रो पुत्र तिम्रा आँखाका अगाडिबाट टाढा हुनेछ, तब तिमीले आफ्नो मनमा अलिकति पनि शोक चिन्ता वा व्यर्थको विलाप नगर्नु, किनकि यस चराचर संसारमा कालको गति र विधिको नियम अत्यन्तै बलियो छ। जुन कुरा अवश्य हुनुपर्ने निश्चित छ त्यो त भएरै छाड्छ, यसमा कुनै संशय छैन। विधाताको यो नियम र मृत्युको यो समयलाई परिवर्तन गर्ने संसारमा कुनै पनि उपाय ओखती मडी जडीबुटी जप दान वा तान्त्रिक मन्त्र छैन। यो यसको पूर्व जन्मको प्रारब्धको कर्मको अन्तिम भोग हो, जसलाई देवता वा दानव कसैले पनि टार्न सक्दैन। तसर्थ सत्यलाई स्वीकार गर र आफ्नो मनलाई शान्त राख। आदरणीय श्रोता, महर्षि वाल्मीकि राजा दृढ धनुवालाई कथाको सबैभन्दा गम्भीर अवस्था सुनाउँदै भन्नुहुन्छ, हे राजन, 4000 वर्षको घोर र कष्टकर तपस्यापछि साक्षात भगवान विष्णुको प्राकट्य र पंक्षीराज गरुडको असीम करुणा एवं कृपाद्वारा प्राप्त भएको आफ्नो एकमात्र मुटुको टुक्रा जीवनको आधार र बुढियोलीको लट्ठी जस्तो पुत्रको बारेमा जब सुदेव शर्माले देवल ऋषिको मुखबाट यस्तो भयानक हृदय विदारक र वज्र प्रहार जस्तै निष्ठुर भविष्यवाणी सुने, तब उनको मानसिक सन्तुलन र धैर्यको बाँध पुरै भत्कियो। उनको हृदयमा यति ठूलो आघात पुग्यो कि उनको शरीरको सम्पूर्ण चेतना र शक्ति क्षणभरमै समाप्त भयो। जसरी कुनै जङ्गलमा एउटा ठूलो विशाल पात र फलहरूले भरिएको बलियो रुखलाई जराबाटै धारिलो वनचोरोले काटेर ढालिदिँदा त्यो भुइँमा पछारिन्छ, ठिक त्यसै गरी त्यो वृद्ध ब्राह्मण सुदेव शर्मा पूर्ण रूपमा चेतनाहीन र मूर्छित भएर आफ्नो होस गुमाउँदै कुटीको धरतीमा ढले।
मुखबाट एउटा सानो आवाज वा सुस्केरा पनि निस्किन सकेन। उनका आँखाहरू पल्टिए र उनको संसार क्षणभरमै अँध्यारो भयो। यता देवल मुनि भने सुदेवलाई विधिको यो कठोर र अकाट्य सत्य सुनाएर आफ्नो ऋषिको कर्तव्य पूर्ण गरी त्यही आसनबाट अन्तर ध्यान भएर सिधा ब्रह्मलोकतर्फ प्रस्थान गर्नुभयो। केही समयपछि जब साध्वी गौतमीले चिसो पानी छर्केर आफ्ना पतिको मूर्छा हटाइन् र सुदेवलाई बिस्तारै चेतना आयो, तब उनी देवल मुनिका ती प्रत्येक निष्ठुर शब्दहरूलाई स्मरण गर्दै आफ्नो पुत्रको आसन्न र निश्चित मृत्युको कुरा सोचेर धेरै लामो समयसम्म छाती पिटेर भक्कानिएर र आँसुको आगो बगाउँदै विलाप गर्न लागे। उनले आफ्नो भाग्यलाई धिक्कार्दै रोए र भने कि भगवानले पनि मलाई कस्तो छलकपट र ठूलो परीक्षा गर्नुभयो। जुन पुत्र मेरो भाग्यमा सात जन्मसम्म मिल्ने थिएन उहाँले मेरो तपस्याको लाज राख्न दिनुभयो, तर केवल 12 वर्षको छोटो अवधिका लागि मात्र। योभन्दा त मेरो कुटी सुनसान नै रहेको भए र मेरो निसन्तान नै भएर मृत्यु भएको भए मलाई यति ठूलो मानसिक आघात र पीडा सहनु पर्ने थिएन। आफ्ना पति सुदेव शर्मालाई यसरी पुत्रको मोह आसन्न शोक र भविष्यको डरले गर्दा पूर्ण रूपमा व्याकुल भई रोइरहेको छटपटाइरहेको र धरतीमा अचल भएर ढलिरहेको देखेर उनकी साधारण तर परम सुशीला पतिव्रता शास्त्रको मर्म बुझेकी र असाधारण आध्यात्मिक ज्ञानले पूर्ण भएकी पत्नी गौतमीको हृदय पनि एउटा आमा हुनुको नाताले टुक्रा टुक्रा त भयो, तर उनले आफ्नो मातृ सुलभ कमजोरी र आँसुलाई आफ्नो आत्मिक विवेकमाथि हावी हुन दिनन्। उनले अत्यन्तै स्नेह वात्सल्य र ममताका साथ त्यस 11 वर्षका अबोध निर्दोष र तेजस्वी पुत्रलाई आफ्नो काखमा लिइन्। उनले ठूलो प्रेमका साथ बालकको सुन्दर कमल जस्तै कलिलो मुखमण्डलमा मुहाई खाइन् र आफ्ना आँखाहरूमा आउन लागेका आँसुहरूलाई भित्रभित्रै दबाएर आफ्नो मनमा एउटा अद्भुत अपूर्व र दैवी धैर्य धारण गरिन्। उनी आफ्ना रोइरहेका निराश र हताश पतिको नजिकमा गइन् र उनको काँधमा हात राखेर उनलाई बिस्तारै उठाउँदै अत्यन्तै गम्भीर सान्त्वनादायी दार्शनिक र ज्ञानयुक्त स्वरमा सम्झाउँदै भन्न लागिन्, हे द्विजराज, हे मेरा स्वामी, हे मेरो सर्वस्व, हजुर त स्वयं वेद वेदान्त र उपनिषद्का ज्ञाता हुनुहुन्छ। हजुरले त संसारको अनित्यतालाई राम्रोसँग बुझ्नु भएको छ, र फेरि हजुरले किन यसरी कुनै साधारण अज्ञानी र संसारी मनुष्य जस्तै विलाप गरेर आफ्नो अमूल्य तेज नष्ट गरिरहनु भएको छ? यो चराचर जगतमा जुन वस्तु भविष्यमा हुने निश्चित छ यसबाट हामीले अलिकति पनि भयभीत वा चिन्तित हुनु पर्दैन, किनकि विधिको विधान अनुसार जुन कुरा हुनुपर्ने लेखिएको छ त्यो त संसारका कुनै शक्तिहरू लागे पनि अवश्य नै हुनेछ, र जुन कुरा हुनुपर्ने लेखिएको छैन त्यो विधाताले चाहे पनि कहिले पनि हुन सक्दैन। यो चराचर जगत केवल कर्मको प्रतिफल र कालको चक्रको अधीनमा छ, जहाँ कोही पनि स्थायी छैन। साध्वी गौतमीले आफ्ना पति सुदेवको मनको भ्रमलाई हटाउँदै अझ बढी दृढताका साथ अगाडि भनिन्, हे नाथ, अलिकति विचार गरेर हेर्नुहोस् त, यो पुत्र वास्तवमा हाम्रो हो र? कदापि होइन, यो त साक्षात भगवान विष्णुको कृपाको र पन्छीराज गरुडको दयाको एउटा सानो उपहार मात्र हो, जुन हामीलाई हाम्रो तपस्याको परीक्षाको लागि प्राप्त भएको थियो। उहाँले जति समयका लागि यो बालक हामीलाई सुम्पनु भयो त्यति समय हामीले यसको बाल लीला र सुख भोग्यौँ। अब यसको रक्षा गर्ने, यसलाई जीवित राख्ने वा यसको आयुको अन्तिम निर्णय गर्ने सम्पूर्ण अधिकार पनि उहाँकै हातमा छ, जसले यसलाई उत्पन्न गर्नुभयो। तसर्थ हे स्वामी, यो व्यर्थको रुवावासी छाती पिट्ने काम र भविष्यको डरलाई आफ्नो मनबाट पूर्ण रूपमा त्यागेर तत्काल उठ्नुहोस् र आफ्नो चित्तलाई यस नश्वर संसारका मोह माया ममता र आसक्तिबाट टाढा राख्दै यो संसारका समस्त शरणागत जीवहरूको रक्षा गर्ने अनाथका नाथ, दुखीहरूको कष्ट क्षणभरमै हरण गर्ने र सबै प्राणीहरूलाई परम पावन जन्म मृत्युको बन्धनबाट मुक्त गराउने निर्माण पद अर्थात् मोक्ष प्रदान गर्ने साक्षात विष्णुको अनन्य भावले सच्चा मनले भजन कीर्तन र आराधना गर्न थाल्नुहोस्।
उहाँकै पावन चरण कमलमा मात्रै साँचो सुख शान्ति र अभय छ। यदि ती भगवान श्रीहरिको असीम इच्छा छ भने उहाँले देवल मुनिको त्यो भयानक भविष्यवाणीलाई पनि असत्य र निष्प्रभावी साबित गरिदिन सक्नुहुन्छ र यदि उहाँको इच्छा छैन भने हाम्रो यो रोदन र विलापले विधिको विधानलाई एक रत्ती पनि यताउता पार्न सक्ने छैन। तसर्थ आफ्नो चिन्ता मलाई र आफ्नो पुत्रलाई ती सर्वेश्वर श्रीहरिको चरणमा सुम्पिदिनुहोस् र निश्चिन्त भएर भगवत शरण लिनुहोस्। उहाँले नै कल्याण गर्नुहुनेछ। आदरणीय श्रोता, महर्षि वाल्मीकि राजा दृढ धनवालाई भन्नुहुन्छ कि महाराज, यसरी आफ्नी परम सुशीला अद्वितीय ज्ञानी सङ्कटको समयमा पनि विचलित नहुने धर्मपत्नी गौतमीको यस्तो अत्यन्तै विवेकपूर्ण, दृढ धर्मसम्मत, आध्यात्मिक र सत्सङ्ग जस्तै सात्विक वचन सुनेपछि ब्राह्मण सुदेव शर्माको अन्तकरणमा एउटा ठूलो वैचारिक क्रान्ति र परिवर्तनको उदय भयो। उनको मनमा रहेको पुत्र मोह, आसन्न मृत्युको डर र अज्ञानताको भयानक अन्धकार क्षणभरमै पुरै हराएर गयो। उनले तत्कालै आफ्नो भित्री सत्व गुणलाई पूर्ण रूपमा प्राप्त गरे, जुन गुणले मनुष्यलाई सांसारिक सुख दुःख लाभ हानि जीवन मरण र समस्त भौतिक आसक्तिभन्दा धेरै माथि उठाएर सिधा ईश्वरको सामिप्य र परम शान्तिको अवस्थामा लैजान्छ। सुदेवले आफ्नो हृदयभित्रको कुनामा आफ्नो आध्यात्मिक ध्यानको माध्यमबाट भगवान श्रीहरि नारायणको परम पावन देदीप्तमान र शङ्ख चक्र गदा पद्मधारी स्वरूपका चरण कमललाई दृढताका साथ धारण गरे। भगवानको त्यस दिव्य चरणको ध्यान गर्ने बित्तिकै उनको मनमा आफ्नो पुत्रको आसन्न 12 वर्षको मृत्यु र भविष्यको अनिश्चितताबाट उत्पन्न भएको जुन भयानक दुःख, सन्ताप, जलन र पीडा थियो, त्यो तत्कालै पूर्ण रूपमा नष्ट भयो। उनी पूर्ण रूपमा शान्त, एकाग्र, प्रसन्न र निर्भय भए। उनले बुझे कि जीवन र मृत्यु त केवल भगवानको एउटा सानो लीला मात्र हो र सच्चा ज्ञानी त्यो हो जसले ईश्वरको प्रत्येक निर्णयलाई शिरोधारी गर्दछ। उनले आफ्नो पुत्रलाई मोहको दृष्टिले हेर्न छोडेर साक्षात नारायणको स्वरूप मान्न थाले र आफ्नो बाँकी समय केवल भगवत चिन्तनमा नै बिताउने दृढ संकल्प गरे। आदरणीय श्रोता, सुतजी भन्नुहुन्छ, हे सौनक आदि ऋषिगण, महर्षि वाल्मीकिले राजा दृढ धनवालाई उनको पूर्व जन्मको यो अत्यन्तै अद्भुत, कारुणिक, मर्म स्पर्शी र परम ज्ञानवर्धक इतिहास सुनाएर उनको सुतिरहेको आत्मिक चेतनालाई पूर्ण रूपमा जागृत गराउनुभयो। राजा दृढ धनवाले जब सुदेव ब्राह्मणको त्यो सात्विक अवस्था, उनकी पत्नी गौतमीको त्यो अद्वितीय ज्ञान र भगवान प्रतिको अनन्य समर्पणको कथा सुने, तब उनको आफ्नो मनमा रहेको त्यो सुगाको वचनको सुल बिस्तारै शान्त हुन थाल्यो र उनको हृदयमा साँचो ज्ञानको प्रकाश फैलिन थाल्यो। तर अब यो परम पावन कथामा यो प्रश्न उठ्छ कि सुदेवको पुत्र जब आफ्नो 12 वर्षमा प्रवेश गर्यो, तब के साँच्चीकै देवल मुनिको वचन र भविष्यवाणी अनुसार उसको जलमा डुबेर अकाल मृत्यु भयो? र यदि उसको मृत्यु भयो भने सुदेव र गौतमीले त्यस महासङ्कटको घडीमा आफ्नो धैर्य कसरी बचाए र त्यहाँ भगवान पुरुषोत्तम मासको त्यो परम गोपनीय व्रतको महिमा कसरी प्रकट भयो, जसको पुण्यको प्रभावले सुदेव ब्राह्मण यस जन्ममा समस्त सुखहरूले युक्त चक्रवर्ती राजा दृढ धनवाको रूपमा जन्मिन सफल भए, र त्यो सुगा वास्तवमा को थियो? यो सम्पूर्ण अलौकिक, रहस्यमय र विस्मयकारी वृत्तान्त अब आगामी 17 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः वर्णन गर्दै जानेछु, जसले मनुष्यलाई यस कलियुगमा समस्त पापहरू, कष्टहरू र सङ्कटहरूबाट सदा सदाको लागि मुक्ति प्रदान गरेर वैकुण्ठ लोकको मार्ग देखाउँछ। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे राजा दृढ धनवा पूर्वजन्म वृत्तान्ते देवल ऋषि आगमन नाम 16 अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि।

0: गोल्ड पैलेस सुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
3: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8। अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम भजनाञ्जली। यी व्यावसायिक सन्देशहरूपछि कार्यक्रम भजनाञ्जलीमा यहाँलाई पुनः स्वागत छ। आदरणीय श्रोता, यहाँ अहिले कार्यक्रम भजनाञ्जलीमा हुनुहुन्छ र कार्यक्रममा यहाँ अहिले सुमधुर भजनहरू सुन्दै हुनुहुन्छ।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम भजनाञ्जली। एफएम अध्यात्म ज्योति 104.8
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्सा

0: आमा भएछ तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्साघर चामल स्वाद आज पनि उस्तै।
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल भान्साघर
2: पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: सम्पर्क 9800183007।
4: क्याप्टेन रेग्मीज फार्म हाउस
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस
5: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस कम्तानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली।
5: सम्पर्क नम्बर
4: 9141470164
5: 9032454
4: 9849528781।
6: यहाँहरू अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8। अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम भजनाञ्जली। आदरणीय श्रोता, कार्यक्रम सुन्दै हुनुहुन्छ भजनाञ्जली र कार्यक्रममा यहाँ अहिले केही सुमधुर भजनहरू सुन्दै हुनुहुन्छ।

आदरणीय श्रोता, कार्यक्रम भजनाञ्जलीको समय आजको लागि पूरा हुन लागिसकेको छ। यस कार्यक्रमबाट म सभ्यता तिवारी बिदा हुन्छु। हवस् त, नमस्कार।

आदरणीय श्रोता, एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

सुमधुर भजनहरूको साथमा कार्यक्रम भजन दीपाञ्जली। यस कार्यक्रमका प्रायोजक उच्च स्तरीय प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सामग्रीका लागि प्रसिद्ध सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ। नमस्कार आदरणीय श्रोता, कार्यक्रम भजन दीपाञ्जलीमा यहाँलाई स्वागत छ। उच्च स्तरीय प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका सामग्रीका लागि प्रसिद्ध सिल्भर स्टेटको प्रायोजनमा रहेको यस कार्यक्रम भजन दीपाञ्जलीमा म सभ्यता तिवारी यहाँको साथमा हुनेछु।

0: अहिले सुन्दै हुनुहुन्छ सुमधुर भजनहरूको साथमा कार्यक्रम भजन दीपाञ्जली। यस कार्यक्रमका प्रायोजक उच्च स्तरीय प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सामग्रीका लागि प्रसिद्ध सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ। एफएम अध्यात्म ज्योति 104.8 इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।

0: बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थ बुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्वले बनेको अर्थ बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थ बुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थ बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
1: सम्पर्क 9808300007।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं।
4: जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
6: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
7: सम्पर्क नम्बर 5320411, 9802076888।
5: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
8: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

अहिले सुन्दै हुनुहुन्छ सुमधुर भजनहरूको साथमा कार्यक्रम भजन दीपाञ्जली। यस कार्यक्रमका प्रायोजक उच्च स्तरीय प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सामग्रीका लागि प्रसिद्ध सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ। उच्च कारिगरी एवं उत्कृष्ट प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सर सामग्रीका निमित्त प्रख्यात सिल्भर स्टेटको प्रायोजनमा आदरणीय श्रोता अहिले यहाँ कार्यक्रम भजन दीपाञ्जली सुन्दै

मनको साढे आठ हुँदैछ। आदरणीय श्रोता, अहिले यहाँ सुन्दै हुनुहुन्छ चाँदीका हरेक प्रकारका सामग्रीका निमित्त प्रसिद्ध सिल्भर स्टेटको प्रायोजनमा कार्यक्रम भजनाञ्जली।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौ त्यसैले त हामी गर्व गर्छौ किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौ
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु
3: सिल्वर स्टेट धर्मपथ रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: सुट त चिटिक्क छ नि यही सिलाउनु भयो कि बाहिरको
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल

0: खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चय।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8।

अहिले सुन्दै हुनुहुन्छ सुमधुर भजनहरूको साथमा कार्यक्रम भजन दीपाञ्जली। यस कार्यक्रमका प्रायोजक उच्च स्तरीय प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सामग्रीका लागि प्रसिद्ध सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ। आदरणीय श्रोता, अहिले यहाँ सुन्दै हुनुहुन्छ उच्च कारिगरी एवं उत्कृष्ट प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सर सामग्रीका निमित्त प्रख्यात सिल्भर स्टेटको प्रायोजनमा कार्यक्रम भजन दीपाञ्जली।

अहिले सुन्दै हुनुहुन्छ सुमधुर भजनहरूको साथमा कार्यक्रम भजन दीपाञ्जलि। यस कार्यक्रमका प्रायोजक उच्च स्तरीय प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सामग्रीका लागि प्रसिद्ध सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: क्याप्टेन रेग्मीज फार्म हाउस
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस
5: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
4: सेमिनार

0: गढीसँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
0: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
1: सेमिनार
2: चौबिस क्यारेट भनेपछि 24 क्यारेट नै हुने फिर्ता गर्दाखेरि सुनको

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: सम्पर्क 98018 30 007।
2: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

अहिले सुन्दै हुनुहुन्छ सुमधुर भजनहरूको साथमा कार्यक्रम भजन दीपाञ्जली। यस कार्यक्रमका प्रायोजक उच्च स्तरीय प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सामग्रीका लागि प्रसिद्ध सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ। भजन दीपाञ्जली आदरणीय श्रोता, यहाँ अहिले उच्च कारिगरी एवं उत्कृष्ट प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सर सामग्रीका निमित्त प्रख्यात सिल्भर स्टेटको प्रायोजनमा

अवस्था दिने श्रोता, सिल्भर स्टेटको गायनमा रहेको कार्यक्रम भजन दीपाञ्जली आजलाई यति नै। कार्यक्रमबाट म सभ्यता तिवारी बिदा माग्दछु। हवस् त, नमस्कार।

0: Jordi.
1: अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: सिल्भर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा
1: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
2: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
1: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975
3: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न
4: ल लिनुहोस्
3: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
4: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार भान्साघर लङ रेन्ज चामल
3: स्वाद मात्र होइन प्रेम पस्कने

0: गएर बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
2: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि। सम्पर्क नम्बर 5320411, 9808688।
3: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: गोल्ड प्यालेस, शुक्लपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: सम्पर्क 9800183007।
2: क्याप्टेन रेग्मीज फार्म हाउस।
3: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस,
3: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
2: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने।
3: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
2: सेमिनार गोष्ठीका लागि उपयुक्त
3: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
3: सम्पर्क नम्बर
2: 9141470164,
3: 9032345054,
2: 9849528781।
4: FM अध्यात्म ज्योति, शांति रेडियो।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहान कोठी

104.8.

0: FM is a 104.8 megahertz. Yeah, game E. Near for phone now. Is it miss it?
1: Miss it, man. Miss it, man. Miss it. Miss it.
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
3: टुगेदर वी डेलिभर।

0: चुच्चे पार्टी।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं।
5: जेजे ज्वेलर्स
6: प्रस्तुत छ, जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
8: सम्पर्क नम्बर 5320411 98026788।
9: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।

0: तो अपने दिल को समझाओ ना।
1: मचल उठा ये दिल।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

लूटा है मना लेंगे, वो तो बिगला है बना लेंगे।

0: सिल्भर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा
1: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
2: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
1: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975
3: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न
4: ल लिनुहोस्
3: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
4: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार भान्साघर लङ रेन्ज चामल
3: स्वाद मात्र होइन प्रेम पस्कने स्वाद

104.8.

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

104.8.

0: 1048.
1: श्री इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
4: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल।

0: गोल्ड पैलेस सुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौँ जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
6: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि
7: सम्पर्क नम्बर 5320411 9802076888
5: जेजे ज्वेलर्स शुद्धताको पहिचान

0: 104.8.
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्भर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
5: टुगेदर वी डेलिभर

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: आज भोलि अफिसमा टेन्सन छैन
1: नेपाल टेलिकमको CUG प्याकेज ब्यालेन्स सकिँदैन

तपाईले आफ्नो अफिसमा नेपाल टेलिकमको सियुजी प्याकेज लिनुभयो, ठिक गर्नुभयो। यो सुविधा प्रिपेड र पोस्टपेड दुवै सिममा उपलब्ध छ। नेपाल टेलिकम, राष्ट्रको संचार।

0: 1048.
1: सिल्वर प्यालेस विश्वसनीय सुरक्षित र भर पर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्वर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्वर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा।
2: मेरो सासु आमा गाउँबाट आउनु भएको खाना खानु पटक्कै नमान्ने जहिले पनि गाउँको जस्तो खाना मात्र भन्ने हुन पनि हो खानामा गाउँको जस्तो स्वाद यहाँ कहाँ पाउनु तर जब मैले जयश्रीको शुभ लगन र माइती घर चामल प्रयोग गर्न थाले घरमा कसैलाई पनि खाना खान करै गर्नु पर्दैन
3: जयश्री फुड्स प्रणालीद्वारा उत्पादित झलक शुभ लगन र माइती घर चामल स्वाद र सन्तुष्टिको लागि
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
4: टुगेदर वी डेलिभर।

आदरणीय श्रोता सुन रहे हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: 1048. आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
1: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
0: त्यसैले
1: शुद्धता नै खोजौं।
2: जेजे ज्वेलर्स
3: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
4: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
5: सम्पर्क नम्बर 5320411 9802076888।
3: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
6: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
7: जाडो भएपछि लगाउनु परेन त?
6: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
7: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
6: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिल्यै जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: ১০৪.৮

0: 104.8.
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
3: आज 10 वर्ष बितेको थाहै भएन यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
4: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक यो डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
6: स्वेटर, ज्याकेट कति लगाउन सकेको होला? अलि हलुका भएर हिँड न है।
7: जाडो भएपछि लगाउनु परेन त?
6: खै मलाई त लगाउनु परे छैन त। मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
7: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
6: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।

1048.

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

1048.

0: FM AG 104.8 MHz. इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736।
1: मलाई ट्र्याक सुट चाहियो,
2: मलाई फ्रक,
3: मलाई पनि सुट,
4: अनि मलाई

104.8 MHz. English all-time hits.

0: के तपाईलाई पूँजीको आवश्यकता छ? साना मझौला तथा लघु उद्योग व्यापार व्यवसाय स्थापना एवं विस्तार गर्न चालू पूँजी तथा स्थिर पूँजीमा हामी सरल ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौ। सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, चारखाल गुर्जुको चौर, दिल्ली बजार। फोन नम्बर 4422-0384-4415-344।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
2: सिल्वर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: नचाओ नचाओ
1: आओ तो आओ श्रेष्ठ टेलरिंग
0: या बेबी या

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 422-3745-423-5556।
2: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर,

0: सरल र सहज तरिकाले कर्जा प्रवाह देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
1: Together, we deliver.

1048.

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: FM 104.8 MHz.
1: Boy, in fact, coming up next up.
0: FM 104.8 MHz.

रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज अहिले यहाँ सुन्दै हुनुहुन्छ। यति बेला दिनको 2 बजिसकेको छ। अब यहाँले केही सदाबहार नेपाली गीतहरू सुन्न सक्नुहुनेछ।

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ। फोन नम्बर 42 43 736।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशक देखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345423355।
2: FM अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

104.8. Four, eight.

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00।

4.8 मेगाहर्जमा यहाँ रोयले सुन्दै हुनुहुन्छ केही हिन्दी रिमिक्स गीतहरू।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि
1: सिल्भर स्टेट धर्मपथबाट थाहा छ त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन् अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्
2: हजुर विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ फोन नम्बर 4223745 शाखा शुक्रपथ विशाल बजारको अगाडि
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
4: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस

0: गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: जाऊ
1: आऊ तो आऊ श्रेष्ठ टेलरिंग
0: या बेबी या
2: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
3: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
2: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
3: सिल्भर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू
2: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227445356

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

104.8.

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिल्यै जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौँ जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
6: सम्पर्क नम्बर 5320411 9802076888
3: जे जे ज्वेलर्स शुद्धताको पहिचान
7: FMEG 14.8 MHz

0: 104.8.
1: FM AJ 104.8 MHz मा अहिले मनोरञ्जन दिँदै हुनुहुन्छ हिन्दी फिल्मी गीतहरूबाट।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: हे हे
3: हाय हाय
2: बाफ रे बाफ
3: वाओ वाह
2: जाऊ न जाऊ
3: आऊ त आऊ Shrestha tailoring.
2: Yeah, baby, yeah.

0: सबैतिर हडबड। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
5: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
6: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
5: सेमिनार गोष्ठीका लागि उपयुक्त
6: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
6: सम्पर्क नम्बर
5: 9141470164,
6: 9032445
5: 98 49 5 28 7 81।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: FM AJ 104.8 MHz.

1048.

एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौँ जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
6: सम्पर्क नम्बर 5320411 98026788
3: जेजे ज्वेलर्स शुद्धताको पहिचान FMAG 104.8 MHz

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: आहा निता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
2: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
5: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
6: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
5: सेमिनार गोष्ठीका लागि उपयुक्त
6: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
6: सम्पर्क नम्बर
5: 9141470164,
6: 9032345 54,
5: 9849 5287181।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो भयो।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
5: जाडो भएपछि लगाउनु परेन त?
4: खै, मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
5: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
4: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले शुद्धता नै खोजौ। जेजे ज्वेलर्स प्रस्तुत छ, जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस्, जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
9: सम्पर्क नम्बर 5320411, 9890076888।
6: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल बैंक।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सदैव भरी।
1: कैप्टन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस,
2: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9141470161,
2: 9032345454,
1: 9049528781।
3: FM अध्यात्म ज्योति 104.8।

0: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एक मात्र सोरुम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशक देखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक यो डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ

आधुनिक श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

एफएम अध्यात्म ज्योति प्रस्तुत गर्दछ कार्यक्रम भक्ति संध्या। नमस्कार, स्वागत, अभिवादन। कार्यक्रम भक्ति संध्यामा साँझको 7 बजिसकेको छ। अब 8 बजेसम्म म सभ्यता तिवारी यहाँ समक्ष केही भक्ति संगीतका साथमा रहनेछु। आदरणीय श्रोता, यस अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 मा फोन गरी आफूले सुन्न चाहनुभएको भजन अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: रेटमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
3: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
3: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन, प्रेम पस्कने।

0: र बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थो बुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थो बुस्ट, प्राकृतिक उपचार छिटो राहत, दुखाइको अन्त्य आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले
4: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
2: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
6: सम्पर्क नम्बर 5320411, 9802076888।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
7: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

श्रोता अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 मा अनुरोध गर्न सक्नुहुनेछ।

पट्टिका धगत धगत धगत चल धन

आदरणीय श्रोता, अहिले साँझको 7:30 हुँदैछ। अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणको कार्यक्रममा भक्ति सन्ध्यामा हुनुहुन्छ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँ को सेवा में निरंतर लागी रहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँ को विश्वास जित्ना सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधि बाट आफ्नै कारखाना में निर्मित बिना रसायन का पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्य का लागि चाहिने यहाँले चाहे बमोजिम का चांदी का हरेक प्रकार का सामग्री लगायत गिफ्ट आइटम का लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चांदी का सबै सामान।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजार को अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा। कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: खेलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैं स्वस्थ भइन्छ।
1: एसई सक्यो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता

0: अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान, कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: सम्पर्क 9800183007।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले
3: शुद्धता नै खोजौँ।
4: जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
1: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
6: सम्पर्क नम्बर 5320411, 9800076888।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
7: क्याप्टेन रेग्मीज फार्म हाउस।
8: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस।
8: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
7: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
8: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
7: सेमिनार गोष्ठीका लागि उपयुक्त
8: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
8: सम्पर्क नम्बर
7: 9141470164,
8: 9032345054,
7: 9049528781।
9: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

त आदरणीय श्रोता, साँझको आठ बज्दैछ। एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुति कार्यक्रम भक्ति सन्ध्या आजको लागि यति नै। हाम्रो यो सन्ध्याकालीन प्रस्तुतिका भजन तथा आध्यात्मिक श्रृङ्खला 8 बजेपछि पनि जारी नै रहनेछ। अहिलेको लागि भने म सभ्यता तिवारीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

आदरणीय श्रोता, आज हामी श्री पुरुषोत्तम मासको 16 दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको 16 अध्याय।

पन्ध्रौं अध्यायको कथा प्रसंगलाई अगाडि बढाउँदै आदरणीय श्रोता सुतजी भन्नुहुन्छ, हे परम पावन सदाचारी र दीर्घकालीन यज्ञमा दीक्षित हुनुभएका शौनक आदि ऋषिगण, अब म यहाँहरूका सामु महर्षि वाल्मीकि र सूर्य वंशका महाप्रतापी चक्रवर्ती राजा दृढधनवा बीच भएको त्यो अत्यन्त गोपनीय आध्यात्मिक र कल्याणकारी संवादको अगाडिको 16 अध्यायको पावन प्रसङ्ग विस्तारपूर्वक श्रवण गराउँछु। यो कथा केवल एउटा इतिहास मात्र होइन, यसले मनुष्यको मनमा रहेको पुत्र मोह, सांसारिक आसक्ति, अनित्य संसारको भ्रम र आसन्न मृत्युको डर जस्ता भयानक मानसिक विकारहरूलाई जरैदेखि नष्ट गरेर परम शान्ति र भगवत भक्तिको मार्ग प्रशस्त गर्दछ। तसर्थ यहाँहरू सम्पूर्ण सांसारिक चिन्ताहरूलाई त्यागेर एकाग्र चित्त भई यो अमृतमय कथा श्रवण गर्नुहोस्, किनकि यसै अध्यायमा विधिको कठोर विधान र त्यसलाई पनि परिवर्तन गर्न सक्ने पुरुषोत्तम मासको व्रतको अगाडिको विस्मयकारी पृष्ठभूमि लुकेको छ। परम पूजनीय त्रिकालदर्शी र दिव्य ज्ञानका सागर महर्षि वाल्मीकि राजा दृढधनुवालाई उनको पूर्वजन्मको त्यो परम पावन इतिहास सुनाउँदै अगाडि भन्नुहुन्छ, हे राजन, जब ताम्र पर्णी नदीको त्यस पवित्र र एकान्त किनारमा 4000 वर्षको घोर तपस्याको फलस्वरूप साक्षात भगवान श्रीहरि नारायण आफ्नो दिव्य चतुर्भुज रूपमा पंक्षीराज गरुडमा सवार भई प्रकट हुनुभयो र आफ्ना अनन्य वाहन गरुडको अत्यन्तै करुणामयी प्रार्थनालाई स्वीकार गर्दै सुदेव ब्राह्मण र उनकी पत्नी गौतमीलाई उनीहरूको मनले चिताएको जस्तै एउटा परम श्रेष्ठ सर्वगुण सम्पन्न र अनुपम पुत्र प्रदान गर्ने दिव्य वरदान दिनुभयो। तब त्यो वातावरण पूर्ण रूपमा आध्यात्मिक उत्सव जस्तै बनेको थियो। यस प्रकार ती विप्र दम्पतिलाई उनीहरूको जीवनको सबैभन्दा ठूलो अभाव मेटिने गरी त्यो अनुपम र दुर्लभ वरदान दिइसकेपछि ती दुवै स्त्री पुरुषका हेर्दा हेर्दै उनीहरूका आँखा अगाडि नै जगतका पालनकर्ता भगवान श्रीहरि नारायण आफ्ना अनन्य वाहन पंक्षीराज गरुडको पिठोमा सवार भएर आकाश मार्ग हुँदै आफ्नो परम पावन सनातन र सुखमय धाम वैकुण्ठ लोकतर्फ प्रस्थान गर्नुभयो। भगवान नारायण अन्तर्ध्यान हुनुभएपछि पनि सुदेव र गौतमी धेरै समयसम्म आकाशतर्फ नै एकनासले हेरिरहे, जहाँ गरुडका विशाल पखेटाहरूबाट निस्किएको सामवेदको दिव्य ध्वनि अझै पनि अन्तरिक्षमा गुन्जायमान भइरहेको जस्तो भान हुन्थ्यो। उनीहरूको हृदय कृतज्ञता, भक्ति र असीम आनन्दले पुरै भरिएको थियो र उनीहरूले आफूले यस चराचर ब्रह्माण्डकै सबैभन्दा धेरै भाग्यशाली जीव महसुस गरिरहेका थिए। भगवानको त्यो दिव्य स्वरूपको कान्ति उनीहरूको आँखामा र उहाँको त्यो मधुर वाणी उनीहरूको कानमा सधैँका लागि सञ्चित भएको थियो, जसका कारण उनीहरूको कुटी अब केवल एउटा सामान्य बास स्थान मात्र नभएर साक्षात नारायणको मन्दिर जस्तै पवित्र भइसकेको थियो। त्यस परम दुर्लभ र अलौकिक घटना घटेपछि समय आफ्नै गतिमा निरन्तर र शान्तपूर्वक बग्न थाल्यो। भगवानको असीम कृपा, वरदान र आशीर्वादको फलस्वरूप केही समय व्यतीत भएपछि संसारका समस्त शुभ नक्षत्रहरू, अनुकूल ग्रहहरूको दशा र अत्यन्तै पावन घडीमा साध्वी गौतमीको गर्भबाट एउटा परम तेजस्वी, दिव्य, सुन्दर र संसारलाई मोहित पार्ने खालको पुत्रको जन्म भयो। त्यो बालकको जन्म हुने बित्तिकै सुदेवको त्यो पुरानो रित्तो र लामो समयदेखि सुनसान रहेको कुटी एउटा अलौकिक दिव्य प्रकाश र सुगन्धित वायुले पूर्ण रूपमा सुवासित भयो। आफ्नो वृद्धावस्थाको अन्तिम चरणमा जीवनको सबै आशा मरिसकेको अवस्थामा यस्तो दिव्य पुत्र पाएका कारण सुदेव शर्माको प्रसन्नता, हर्ष र उत्साहको कुनै सीमाना रहेन। उनले आफ्नो जीवनको सबैभन्दा ठूलो अभिलाषा र पितृ ऋणबाट मुक्त हुने मार्ग पूर्ण भएको देखे।
सुदेवले पुत्र पैदा भएको त्यो परम शुभ र मङ्गलमय समाचार सुन्ने बित्तिकै अत्यन्तै हर्षित र गदगद हुँदै आफ्नो गाउँ आसपासका क्षेत्र टाढा टाढाका कुलीन वेदपाठी सदाचारी र श्रेष्ठ ब्राह्मणहरूलाई आदरपूर्वक आफ्नो कुटीमा निमन्त्रण गरेर बोलाए। ती महान ब्राह्मणहरूको पावन उपस्थितिमा शास्त्रोक्त विधि वैदिक मन्त्रोच्चारण र मङ्गल धुनका बीच सुदेवले आफ्नो नवजात पुत्रको जात कर्म संस्कार अत्यन्तै श्रद्धा र निष्ठापूर्वक सम्पन्न गरे। त्यसपछि उनले परम पवित्र ताम्रपर्णी नदीमा गएर पूर्ण विधि विधानका साथ स्नान गरे र आफ्ना पितृहरू ऋषिहरू तथा देवताहरूको तृप्तिका लागि तर्पण गरे। स्नान गरिसकेपछि सुदेवले ती उपस्थित भएका सबै श्रेष्ठ ब्राह्मणहरूलाई खुसी पार्नका लागि र उनीहरूको आशीर्वाद प्राप्त गर्नका लागि आफ्नी पत्नी गौतमीको सहमतिमा अन्नका ठूला ठूला भण्डार बहुमूल्य वस्त्र स्वर्ण भूमि र सुवर्णका सिंहहरूले सुसज्जित गरिएका अनेकौं दूध दिने लैनो गाईहरू दान गरे। ती श्रेष्ठ ब्राह्मणहरूको मुखबाट निस्किएको आशिषको ध्वनिले सुदेवको कुटी र वरपरको सम्पूर्ण वातावरण गुन्जायमान भयो र सबैले त्यो बालक

उसको शारीरिक र मानसिक विकासको गति शुक्ल पक्षको चन्द्रमाको समान थियो। जसरी शुक्ल पक्षका चन्द्रमा प्रत्येक दिन आफ्नो नयाँ नयाँ कलाहरूले पूर्ण हुँदै जान्छ र सम्पूर्ण संसारलाई शीतलता र प्रकाश पैदा गर्दछ, ठिक त्यसै गरी त्यो बालक पनि आफ्ना मातापिता, छिमेकीहरू र आश्रमका सबै जीव जन्तुहरूका लागि सधैँ सुख र आनन्दको मूल कारण बन्यो। उसको बाल सुलभ मुस्कान, तोते बोली र साना साना पाइलाहरूले सुदेव र गौतमीका जीवनका पुराना सबै दुःख र कष्टहरूलाई पूर्ण रूपमा बिर्साइदिएका थिए। जब त्यो बालक केही ठूलो भयो र शिक्षा प्राप्त गर्ने योग्य उमेरको भयो, तब पिता सुदेवले शास्त्रको मर्यादा, आफ्नो ब्राह्मण कुलको प्राचीन परम्परा र वैदिक नियम अनुसार उसको उपनयन संस्कार अर्थात् योग्य पवित्र व्रतबन्ध संस्कार अत्यन्तै भव्य र आध्यात्मिक रूपमा सम्पन्न गराए। सुदेवले आफ्नो पुत्रको दाहिने कानमा परम पवित्र सृष्टि र शक्तिको मूल आधार मानिने सम्पूर्ण वेदहरूको सार तत्व बोकेको गायत्री मन्त्रको उपदेश दिएर उनलाई दोस्रो जन्म अर्थात् द्विजत्व प्रदान गरे। योग्य पवित र मेखला धारण गरेपछि त्यो बालक अत्यन्तै निष्ठा, कठोर अनुशासन र पवित्रताका साथ ब्रह्मचर्य व्रतको पालन गर्न थाल्यो। उसले आफ्ना गुरु र पिताको रेखदेखमा वेद, वेदाङ्ग, उपनिषद, धर्मशास्त्र, इतिहास र पुराणहरूको गहिरो अध्ययन गर्न थाल्यो। उसको बुद्धि यति प्रखर, तीव्र र एकाग्र थियो कि उसले धेरै थोरै समयमा नै ठूला ठूला जटिल शास्त्रहरूको गूढ रहस्य र ज्ञान सहजै हासिल गर्यो। ऊ ब्रह्म मुहूर्तमा उठेर सूर्यदेवको आराधना गर्ने, यज्ञका लागि संहिता र कुश सङ्कलन गर्ने, माता पिताको चरण स्पर्श गरेर उनीहरूको सेवा गर्ने र सधैँ सत्य, न्याय एवं पवित्र मार्गमा हिँड्ने गर्थ्यो, जसका कारण उसको तेज वनका अन्य ऋषिहरूका लागि पनि आकर्षणको केन्द्र बनेको थियो। आदरणीय श्रोता, महर्षि वाल्मीकि राजा दृढ धनवालाई कथाको एक अत्यन्तै गम्भीर, कारुणिक र हृदय विदारक मोडतर्फ लैजाँदै अगाडि भन्नुहुन्छ, हे राजन, यसरी सुदेवको घरमा सुख, शान्ति, समृद्धि र परमानन्दको वर्षा भइरहेको थियो र त्यो बालक आफ्नो ब्रह्मचर्य आश्रमको अध्ययन पूरा गर्दै ठिक 11 वर्ष समाप्त भएर 12 वर्षमा प्रवेश गर्नै लागेका थिए। ठिक त्यसै समयमा एक दिन सुदेवको भाग्यको कडा परीक्षा लिनका लागि वा कुनै अज्ञात विधिको विधानलाई प्रकट गर्नका लागि अन्तरिक्षमा करोडौं सूर्यहरूको एकत्रित कान्ति, तेज र प्रभाको समान महातेजस्वी चमक भएका भूत, वर्तमान र भविष्यलाई आफ्नो हत्केलामा झैं देख्न सक्ने त्रिकालदर्शी, परम पूजनीय र महातपस्वी देवल ऋषिको अचानक सुदेवको त्यस सानो कुटीमा आगमन भयो। देवल ऋषिको त्यो अलौकिक ब्रह्म तेज, जटाजुगा, काँधमा झुन्डिएको कमण्डलू र दिव्य स्वरूपलाई देखेर सुदेव शर्मा अत्यन्त प्रभावित, अचम्मित र आदर भावले ओतप्रोत भए। उनले आफ्नो राजसी वा सामान्य मर्यादालाई बिर्सेर हतार हतार अगाडि बढेर मुनिको चरणमा साष्टाङ्ग दण्डवत प्रणाम गरे र उहाँलाई बस्नका लागि एक अत्यन्त पवित्र, सफा र उत्तम आसन बिछाइदिए। जब देवलमुनि त्यस आसनमा आरामसँग प्रसन्न मुद्रामा विराजमान हुनुभयो, तब सुदेवले उहाँको विधिवत पाद्य, अर्घ, सुगन्धित फूल, फलफूल र सात्विक सामग्रीहरूद्वारा पूजा अर्चना गरे र उहाँको चरणामित आफ्नो शिरमा धारण गरे। मुनिलाई प्रसन्न र सन्तुष्ट भएको देखेर सुदेवले आफ्ना त्यस वेदपाठी, सर्वगुण सम्पन्न र ब्रह्मचारी पुत्रलाई बोलाएर मुनिको चरणमा पूर्ण भक्तिभावका साथ प्रणाम गर्न लगाए। देवल मुनिले आफ्नो दिव्य त्रिकालदर्शी र योग दृष्टिले त्यस बालकको तेजस्वी अनुहार, हत्केलाका सूक्ष्म रेखाहरू, शारीरिक बनावट र उसको आन्तरिक कुण्डलीको गहिरो एवं सूक्ष्म अध्ययन गर्नुभयो। बालकलाई निकै लामो समयसम्म गम्भीरतापूर्वक हेरिसकेपछि देवल मुनिको अनुहारको चमक अचानक हराएर गयो। उहाँको मुद्रा अत्यन्तै गम्भीर र चिन्ताग्रस्त भयो। उहाँले लामो श्वास फेर्दै सुदेवलाई हेरेर भन्नुभयो,
यशुदेव शर्मा, तिम्रो यो पुत्र परम भाग्यशाली छ, यसमा कुनै

कुनै शंका छैन। यसको शरीरमा र स्वभावमा संसारका समस्त शुभ कल्याणकारी र श्रेष्ठ लक्षणहरू स्पष्ट रूपमा विद्यमान छन्। यो वेदहरूको परम ज्ञाता बुद्धिमान रूपवान नम्र सदाचारी र पितृभक्त छ जसले तिम्रो कुलको नाम तिनै लोकमा फैलाउने सामर्थ्य राख्दछ। परन्तु हे विप्रवर, यसको जीवनको भाग्यपट्टमा एउटा यस्तो भयानक अकाट्य र दारुण दोष लुकेको छ जसले गर्दा यसका ती सम्पूर्ण महागुणहरू विद्या बुद्धि र सौभाग्य क्षणभरमै वृथा अर्थात् पूर्ण रूपमा व्यर्थ हुन पुग्छन्। जसरी दुधको एउटा ठूलो भाँडामा विषको एउटा सानो थोपा पर्दा पनि त्यो पुरै नष्ट हुन्छ, ठिक यसै गरी यसको यो एकै दोषले तिम्रो त्यो सम्पूर्ण सुखलाई खरानी बनाइदिनेछ। आदरणीय श्रोता, देवल मुनिको यस्तो अत्यन्तै रहस्यमय डरलाग्दो र गम्भीर वचन सुनेर सुदेवको हृदय भित्रैभित्रै अनौठो डरले काँप्न थाल्यो। उनको मुटुको धड्कन बढ्दै गयो, श्वास छिटो छिटो फेर्न थाले, उनको अनुहारको रङ उड्यो र उनले अत्यन्तै डर व्याकुलता र छटपटीका साथ आफ्ना दुवै हात जोडेर मुनिको अगाडि बिन्ती गरे, हे महामुनि, हे त्रिकालदर्शी प्रभु, कृपा गरेर मेरो अज्ञानतालाई हटाउनुहोस्। मलाई स्पष्ट रूपमा बताउनुहोस् कि मेरो यस प्राण प्रिय पुत्रमा यस्तो कुन भयानक दोष छ जसले मेरो वृद्ध अवस्थाको यो एकमात्र सहारा र मेरा सबै सुखहरूलाई नष्ट गर्न सक्छ। म यसको निवारणका लागि आफ्नो ज्यान समेत दिन तयार छु। सुदेवको यो आर्त पुकार र व्याकुलता सुनेर देवल मुनिले आफ्नो चित्तलाई स्थिर राख्दै अत्यन्तै निष्ठुर तर सत्य वचन बोल्दै भन्नुभयो, हे सुदेव, आफ्नो मनलाई बलियो बनाएर सुन। विधिको विधान कति बलियो र अनौठो छ। तिम्रो यो गुणवान पुत्र आफ्नो आयुको ठिक 12 वर्षमा प्रवेश गर्ने बित्तिकै कुनै जलाशय वा नदीको जलमा डुबेर अचानक मृत्युको क्रूर मुखमा पुग्नेछ। यसको मृत्यु जलमग्न भएर अकाट्य रूपमा हुनेछ, यो कुरा ब्रह्माको लेख जस्तै अटल छ। तसर्थ हे सुदेव शर्मा, जब यो घटना घट्नेछ र तिम्रो पुत्र तिम्रा आँखाका अगाडिबाट टाढा हुनेछ, तब तिमीले आफ्नो मनमा अलिकति पनि शोक चिन्ता वा व्यर्थको विलाप नगर्नु, किनकि यस चराचर संसारमा कालको गति र विधिको नियम अत्यन्तै बलियो छ। जुन कुरा अवश्य हुनुपर्ने निश्चित छ त्यो त भएरै छाड्छ, यसमा कुनै संशय छैन। विधाताको यो नियम र मृत्युको यो समयलाई परिवर्तन गर्ने संसारमा कुनै पनि उपाय ओखती मडी जडीबुटी जप दान वा तान्त्रिक मन्त्र छैन। यो यसको पूर्वजन्मको प्रारब्धको कर्मको अन्तिम भोग हो जसलाई देवता वा दानव कसैले पनि टार्न सक्दैन। तसर्थ सत्यलाई स्वीकार गर र आफ्नो मनलाई शान्त राख। महर्षि वाल्मीकि राजा दृढ धनुवालाई कथाको सबैभन्दा गम्भीर अवस्था सुनाउँदै भन्नुहुन्छ, हे राजन, 4000 वर्षको घोर र कष्टकर तपस्यापछि साक्षात भगवान विष्णुको प्राकट्य र पंक्षीराज गरुडको असीम करुणा एवं कृपाद्वारा प्राप्त भएको आफ्नो एकमात्र मुटुको टुक्रा जीवनको आधार र बुढियोलीको लट्ठी जस्तो पुत्रको बारेमा जब सुदेव शर्माले देवल ऋषिको मुखबाट यस्तो भयानक हृदय विदारक र वज्र प्रहार जस्तै निष्ठुर भविष्यवाणी सुने तब उनको मानसिक सन्तुलन र धैर्यको बाँध पुरै भत्कियो। उनको हृदयमा यति ठूलो आघात पुग्यो कि उनको शरीरको सम्पूर्ण चेतना र शक्ति क्षणभरमै समाप्त भयो। जसरी कुनै जङ्गलमा एउटा ठूलो विशाल पात र फलहरूले भरिएको बलियो रुखलाई जराबाटै धारिलो वनचोरोले काटेर ढालिदिँदा त्यो भुइँमा पछारिन्छ, ठिक त्यसै गरी त्यो वृद्ध ब्राह्मण सुदेव शर्मा पूर्ण रूपमा चेतनाहीन र मूर्छित भएर आफ्नो होस गुमाउँदै कुटीको धरतीमा ढले।
मुखबाट एउटा सानो आवाज वा सुस्केरा पनि निस्किन सकेन। उनका आँखाहरू पल्टिए र उनको संसार क्षण भरमै अँध्यारो भयो। यता देवल मुनि भने सुदेवलाई विधिको यो कठोर र अकाट्य सत्य सुनाएर आफ्नो ऋषिको कर्तव्य पूर्ण गरी त्यही आसनबाट अन्तर ध्यान भएर सिधा ब्रह्मलोकतर्फ प्रस्थान गर्नुभयो। केही समयपछि जब साध्वी गौतमीले चिसो पानी छर्केर आफ्ना पतिको मूर्छा हटाइन् र सुदेवलाई बिस्तारै चेतना आयो, तब उनी देवल मुनिका ती प्रत्येक निष्ठुर शब्दहरूलाई स्मरण गर्दै आफ्नो पुत्रको आसन्न र निश्चित मृत्युको कुरा सोचेर धेरै लामो समयसम्म छाती पिटेर भक्कानिएर र आँसुको आगो बगाउँदै विलाप गर्न लागे। उनले आफ्नो भाग्यलाई धिक्कार्दै रोए र भने कि भगवानले पनि मलाई कस्तो छलकपट र ठूलो परीक्षा गर्नुभयो। जुन पुत्र मेरो भाग्यमा सात जन्मसम्म मिल्ने थिएन उहाँले मेरो तपस्याको लाज राख्न दिनुभयो, तर केवल 12 वर्षको छोटो अवधिका लागि मात्र। योभन्दा त मेरो कुटी सुनसान नै रहेको भए र मेरो निसन्तान नै भएर मृत्यु भएको भए मलाई यति ठूलो मानसिक आघात र पीडा सहनु पर्ने थिएन। आफ्ना पति सुदेव शर्मालाई यसरी पुत्रको मोह आसन्न शोक र भविष्यको डरले गर्दा पूर्ण रूपमा व्याकुल भई रोइरहेको छटपटाइरहेको र धरतीमा अचल भएर ढलिरहेको देखेर उनकी साधारण तर परम सुशीला पतिव्रता शास्त्रको मर्म बुझेकी र असाधारण आध्यात्मिक ज्ञानले पूर्ण भएकी पत्नी गौतमीको हृदय पनि एउटा आमा हुनुको नाताले टुक्रा टुक्रा त भयो, तर उनले आफ्नो मातृ सुलभ कमजोरी र आँसुलाई आफ्नो आत्मिक विवेकमाथि हावी हुन दिइनन्। उनले अत्यन्तै स्नेह वात्सल्य र ममताका साथ त्यस 11 वर्षका अबोध निर्दोष र तेजस्वी पुत्रलाई आफ्नो काखमा लिइन्। उनले ठूलो प्रेमका साथ बालकको सुन्दर कमल जस्तै कलिलो मुखमण्डलमा मुहाई खाइन् र आफ्ना आँखाहरूमा आउन लागेका आँसुहरूलाई भित्रभित्रै दबाएर आफ्नो मनमा एउटा अद्भुत अपूर्व र दैवी धैर्य धारण गरिन्। उनी आफ्ना रोइरहेका निराश र हताश पतिको नजिकमा गइन् र उनको काँधमा हात राखेर उनलाई बिस्तारै उठाउँदै अत्यन्तै गम्भीर सान्त्वनादायी दार्शनिक र ज्ञानयुक्त स्वरमा सम्झाउँदै भन्न लागिन्, हे द्विजराज, हे मेरा स्वामी, हे मेरो सर्वस्व, हजुर त स्वयं वेद वेदान्त र उपनिषद्का ज्ञाता हुनुहुन्छ। हजुरले त संसारको अनित्यतालाई राम्रोसँग बुझ्नु भएको छ, र फेरि हजुरले किन यसरी कुनै साधारण अज्ञानी र संसारी मनुष्य जस्तै विलाप गरेर आफ्नो अमूल्य तेज नष्ट गरिरहनु भएको छ? यो चराचर जगतमा जुन वस्तु भविष्यमा हुने निश्चित छ यसबाट हामीले अलिकति पनि भयभीत वा चिन्तित हुनु पर्दैन, किनकि विधिको विधान अनुसार जुन कुरा हुनुपर्ने लेखिएको छ त्यो त संसारका कुनै शक्तिहरू लागे पनि अवश्य नै हुनेछ, र जुन कुरा हुनुपर्ने लेखिएको छैन त्यो विधाताले चाहे पनि कहिले पनि हुन सक्दैन। यो चराचर जगत केवल कर्मको प्रतिफल र कालको चक्रको अधीनमा छ, जहाँ कोही पनि स्थायी छैन। साध्वी गौतमीले आफ्ना पति सुदेवको मनको भ्रमलाई हटाउँदै अझ बढी दृढताका साथ अगाडि भनिन्, हे नाथ, अलिकति विचार गरेर हेर्नुहोस् त, यो पुत्र वास्तवमा हाम्रो हो र? कदापि होइन, यो त साक्षात भगवान विष्णुको कृपाको र पन्छीराज गरुडको दयाको एउटा सानो उपहार मात्र हो, जुन हामीलाई हाम्रो तपस्याको परीक्षाको लागि प्राप्त भएको थियो। उहाँले जति समयका लागि यो बालक हामीलाई सुम्पनु भयो त्यति समय हामीले यसको बाल लीला र सुख भोग्यौँ। अब यसको रक्षा गर्ने, यसलाई जीवित राख्ने वा यसको आयुको अन्तिम निर्णय गर्ने सम्पूर्ण अधिकार पनि उहाँकै हातमा छ, जसले यसलाई उत्पन्न गर्नुभयो। तसर्थ हे स्वामी, यो व्यर्थको रुवावासी छाती पिट्ने काम र भविष्यको डरलाई आफ्नो मनबाट पूर्ण रूपमा त्यागेर तत्काल उठ्नुहोस् र आफ्नो चित्तलाई यस नश्वर संसारका मोह माया ममता र आसक्तिबाट टाढा राख्दै यो संसारका समस्त शरणागत जीवहरूको रक्षा गर्ने अनाथका नाथ, दुखीहरूको कष्ट क्षणभरमै हरण गर्ने र सबै प्राणीहरूलाई परम पावन जन्म मृत्युको बन्धनबाट मुक्त गराउने निर्माण पद अर्थात् मोक्ष प्रदान गर्ने साक्षात् विष्णुको अनन्य भावले सच्चा मनले भजन कीर्तन र आराधना गर्न थाल्नुहोस्।
उहाँकै पावन चरण कमलमा मात्रै साँचो सुख शान्ति र अभय छ। यदि ती भगवान श्रीहरिको असीम इच्छा छ भने उहाँले देवल मुनिको त्यो भयानक भविष्यवाणीलाई पनि असत्य र निष्प्रभावी साबित गरिदिन सक्नुहुन्छ, र यदि उहाँको इच्छा छैन भने हाम्रो यो रोदन र विलापले विधिको विधानलाई एक रत्ती पनि यताउता पार्न सक्ने छैन। तसर्थ आफ्नो चिन्ता मलाई र आफ्नो पुत्रलाई ती सर्वेश्वर श्रीहरिको चरणमा सुम्पिदिनुहोस् र निश्चिन्त भएर भगवत शरण लिनुहोस्। उहाँले नै कल्याण गर्नुहुनेछ। आदरणीय श्रोता, महर्षि वाल्मीकि राजा दृढधनुवालाई भन्नुहुन्छ, हे महाराज, यसरी आफ्नी परम सुशीला अद्वितीय ज्ञानी सङ्कटको समयमा पनि विचलित नहुने धर्मपत्नी गौतमीको यस्तो अत्यन्तै विवेकपूर्ण, दृढ, धर्मसम्मत, आध्यात्मिक र सत्सङ्ग जस्तै सात्विक वचन सुनेपछि ब्राह्मण सुदेव शर्माको अन्तकरणमा एउटा ठूलो वैचारिक क्रान्ति र परिवर्तनको उदय भयो। उनको मनमा रहेको पुत्र मोह, आसन्न मृत्युको डर र अज्ञानताको भयानक अन्धकार क्षणभरमै पुरै हराएर गयो। उनले तत्कालै आफ्नो भित्री सत्व गुणलाई पूर्ण रूपमा प्राप्त गरे, जुन गुणले मनुष्यलाई सांसारिक सुख दुःख लाभ हानि जीवन मरण र समस्त भौतिक आसक्तिभन्दा धेरै माथि उठाएर सिधा ईश्वरको सामिप्य र परम शान्तिको अवस्थामा लैजान्छ। सुदेवले आफ्नो हृदयभित्रको कुनामा आफ्नो आध्यात्मिक ध्यानको माध्यमबाट भगवान श्रीहरि नारायणको परम पावन देदीप्तमान र शङ्ख चक्र गदा पद्मधारी स्वरूपका चरण कमललाई दृढताका साथ धारण गरे। भगवानको त्यस दिव्य चरणको ध्यान गर्ने बित्तिकै उनको मनमा आफ्नो पुत्रको आसन्न 12 वर्षको मृत्यु र भविष्यको अनिश्चितताबाट उत्पन्न भएको जुन भयानक दुःख, सन्ताप, जलन र पीडा थियो, त्यो तत्कालै पूर्ण रूपमा नष्ट भयो। उनी पूर्ण रूपमा शान्त, एकाग्र, प्रसन्न र निर्भय भए। उनले बुझे कि जीवन र मृत्यु त केवल भगवानको एउटा सानो लीला मात्र हो, र सच्चा ज्ञानी त्यो हो जसले ईश्वरको प्रत्येक निर्णयलाई शिरोधारी गर्दछ। उनले आफ्नो पुत्रलाई मोहको दृष्टिले हेर्न छोडेर साक्षात नारायणको स्वरूप मान्न थाले, र आफ्नो बाँकी समय केवल भगवत चिन्तनमा नै बिताउने दृढ संकल्प गरे। आदरणीय श्रोता, सुतजी भन्नुहुन्छ, हे सौनक आदि ऋषिगण, महर्षि वाल्मीकिले राजा दृढधनुवालाई उनको पूर्वजन्मको यो अत्यन्तै अद्भुत, कारुणिक, मर्मस्पर्शी र परम ज्ञानवर्धक इतिहास सुनाएर उनको सुतिरहेको आत्मिक चेतनालाई पूर्ण रूपमा जागृत गराउनु भयो। राजा दृढधनुवाले जब सुदेव ब्राह्मणको त्यो सात्विक अवस्था, उनकी पत्नी गौतमीको त्यो अद्वितीय ज्ञान र भगवान प्रतिको अनन्य समर्पणको कथा सुने, तब उनको आफ्नो मनमा रहेको त्यो सुगाको वचनको सुल बिस्तारै शान्त हुन थाल्यो, र उनको हृदयमा साँचो ज्ञानको प्रकाश फैलिन थाल्यो। तर अब यो परम पावन कथामा यो प्रश्न उठ्छ कि सुदेवको पुत्र जब आफ्नो 12 वर्षमा प्रवेश गर्यो, तब के साँच्चीकै देवल मुनिको वचन र भविष्यवाणी अनुसार उसको जलमा डुबेर अकाल मृत्यु भयो? र यदि उसको मृत्यु भयो भने सुदेव र गौतमीले त्यस महासङ्कटको घडीमा आफ्नो धैर्य कसरी बचाए, र त्यहाँ भगवान पुरुषोत्तम मासको त्यो परम गोपनीय व्रतको महिमा कसरी प्रकट भयो, जसको पुण्यको प्रभावले सुदेव ब्राह्मण यस जन्ममा समस्त सुखहरूले युक्त चक्रवर्ती राजा दृढधनुवाको रूपमा जन्मिन सफल भए, र त्यो सुगा वास्तवमा को थियो? यो सम्पूर्ण अलौकिक, रहस्यमय र विस्मयकारी वृत्तान्त अब आगामी 17 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः वर्णन गर्दै जानेछु, जसले मनुष्यलाई यस कलियुगमा समस्त पापहरू, कष्टहरू र सङ्कटहरूबाट सदा सदाको लागि मुक्ति प्रदान गरेर वैकुण्ठ लोकको मार्ग देखाउँछ। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे राजा दृढधनुवा पूर्वजन्म वृत्तान्ते देवल ऋषि आगमन नाम 16 अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: सिल्वर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम।
2: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ, त्यसैले त हामी गर्व गर्छौँ, किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट, अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट, एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट, धर्मपथ, न्यू रोड, काठमाडौँ, शाखा शुक्रपथ, विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय, लोकप्रिय, सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
6: आज 10 वर्ष बितेको थाहै भएन, यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
7: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।

0: खेलौना नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: तपाईँ अहिले सुनिरहनु भएको छ

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
3: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: सम्पर्क 9800 30 007।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले शुद्धता नै खोजौँ।
8: जेजे ज्वेलर्स
9: प्रस्तुत छ।
8: जेजे ज्वेलर्स,
9: जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
10: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
11: सम्पर्क नम्बर 5320411 9800 20 76 888।
8: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
12: क्याप्टेन रेग्मीज फार्म हाउस।
13: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि

0: पहचान। कैप्टन रेग्मीज फार्म हाउस।
1: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि सम्पर्क नम्बर
0: 9841470164,
1: 9032445 54,
0: 98 49 5 28 7 81।

आधुनिक श्रोता एतिन्जेल हामी एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा थियौँ। बेलुकीको 9 बज्दैछ। अब हाम्रो सन्ध्याकालीन प्रसारणका यी कार्यक्रमका साथै आजको निमित्त एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सम्पूर्ण सेवा यहीँ पुरा हुन्छ। भोलि बिहान 4:45 बजे आरम्भ सङ्गीतका साथमा यहाँहरू र हाम्रो भेट हुने नै छ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि।

0: बेला बिहानको 5 बजिसकेको छ। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको नियमित प्रसारण आरम्भ हुन्छ। प्रसारण प्रारम्भमा आजको पञ्चाङ्ग।
1: आज श्री सालीबहानीय साखे 1948, सृष्टितो गताब्दा 1955-88 5127, कलेर गताब्दा 5127, 60 संवत्सर मध्ये 54 संवत्सर रौद्र नामक संवत्सर, नेपाल देशीय संवत 1146, विक्रम संवत 2083 साल, ज्येष्ठ महिनाको 19 गते मंगलबार, तदनुसार जुन महिनाको 2 तारिक सन 2026, अधिक ज्येष्ठ कृष्ण पक्ष, द्वितीय तिथि, मूल नक्षत्र शाद्य आनन्दादि योग गर कर छत्र योगा। आज चन्द्रमा धनु राशिमा अवस्थित श्री सूर्य उत्तरायण, यो महिना श्री सूर्य वृष राशिमा अवस्थित। आज काठमाडौँमा अहिले 5:10 सूर्योदय हुनेछ। शुभ प्रभात एवं नमस्कार। यो प्रभात कालिनी कार्यक्रम आराधनामा म प्रस्तोता युवेन्द्र। अब आजको यो कार्यक्रम आराधनालाई सदा चाहिँ अगाडि बढाउँदैछु हस्त दर्शन एवं भूमि वन्दनाबाट।

स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभेल,

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम।
1: जय श्री फुड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल, मंगलम सोनम चामल, मंगलम सोना स्टीम चामल, स्वाद र सन्तुष्टिको लागि।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
3: टुगेदर वी डेलिभर।

आदरणीय श्रोता, पवित्र पुरुषोत्तम महिनाको आज हामी 17 दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको 17 अध्याय।

आदरणीय श्रोता, सोह्रौं अध्यायका कारुणिक एवं हृदय स्पर्शी कथा प्रसंगलाई अगाडि बढाउँदै अब सत्रौं अध्यायमा सुतजी भन्नुहुन्छ, हे परम पावन पवित्र आत्मा भएका वेद वेदाङ्गका ज्ञाता र नैमिषारण्यको यस पुण्य भूमिमा हजारौं वर्षसम्म चल्ने महान ज्ञान योग्यमा दीक्षित हुनुभएका सौनक आदि ऋषिगण, हजुरहरूले अघिल्लो अध्यायमा विधिको त्यो कठोर विधान र महर्षि देवलको मुखबाट निस्किएको त्यो अकाट्य भविष्यवाणीको वृत्तान्त श्रवण गर्नुभयो। अब म हजुरहरूका सामु महर्षि वाल्मीकि र सूर्यवंशका चक्रवर्ती राजा दृढधनुवा बीच भएको त्यस परम पावन अद्भुत कारुणिक र मनलाई स्तब्ध बनाउने संवादको अगाडिको सत्रौं अध्यायको दिव्य प्रसंग विस्तारपूर्वक श्रवण गराउँछु। यो अध्याय केवल एउटा साधारण कथा मात्र होइन, यो त मनुष्य जीवनमा कर्मको गहन गति, विधिको अलङ्घ्य नियम, पुत्र शोकको त्यो भयानक अग्नि जसले सन्यासी भएको श्रवण गराउँछु। यो अध्याय केवल एउटा साधारण कथा मात्र होइन, यो त मनुष्य जीवनमा कर्मको गहन गति, विधिको अलङ्घ्य नियम, पुत्र शोकको त्यो भयानक अग्नि जसले सन्यासीको धैर्यलाई पनि जलाएर भस्म गरिदिन्छ र सङ्कटको सबैभन्दा अन्धकारमय घडीमा पनि भगवानको नाम स्मरण गर्दा मिल्ने त्यो अलौकिक आध्यात्मिक शक्तिको जीवन्त कथा हो। तसर्थ हजुरहरू आफ्ना मनका समस्त सांसारिक चञ्चलता, चिन्ता र विचारहरूलाई त्यागेर एकाग्र चित्त र भक्तिभावमा लीन भई यो अमृतमय कथा श्रवण गर्नुहोस्, जसले कलियुगका सम्पूर्ण पापहरूलाई क्षणभरमै नष्ट गर्ने सामर्थ्य राख्दछ। परम पूजनीय त्रिकालदर्शी र दिव्य ज्ञानका सागर महर्षि वाल्मीकि राजा दृढधनुवालाई उनको पूर्वजन्मको त्यो परम पावन र हृदय विदारक इतिहास सुनाउँदै अगाडि भन्नुहुन्छ, हे महाराज दृढधनुवा, अघिल्लो अध्यायमा मैले हजुरलाई

सुनाए कि कसरी देवल ऋषिको त्यो भयानक र अकाट्य भविष्यवाणी सुनेर पनि साध्वी गौतमीको आध्यात्मिक सान्त्वना र ज्ञानयुक्त वचनका कारण सुदेव शर्माले आफ्नो मनलाई सम्हालेका थिए। उनले आफ्नो हृदयको भित्री कुनामा भगवान श्रीहरि नारायणका चरण कमललाई दृढताका साथ धारण गरी पुत्रको भविष्यबाट उत्पन्न हुने दुःख र सन्तापलाई तत्कालका लागि त्यागेका थिए र आफूलाई सत्य गुणमा स्थापित गरेका थिए। त्यसपछि समय आफ्नै निरन्तर शान्त र अकाट्य गतिमा अगाडि बढ्दै गयो। दिनहरू हप्तामा, हप्ताहरू महिनामा र महिनाहरू वर्षमा परिणत हुँदै गए। सुदेव र गौमतीका ती प्राणप्रिय, तेजस्वी, दिव्य र सर्वगुण सम्पन्न पुत्र जसको नाम शुकदेव राखिएको थियो, उनी बिस्तारै बिस्तारै आफ्ना माता पिताको आँखाको तारा बनेर बढ्दै गए। उनको बुद्धि पनि यति प्रखर थियो कि उनले अल्प आयुमै वेद र शास्त्रहरूको गहिरो ज्ञान हासिल गरिसकेका थिए। उनको बोलीमा मधुरता थियो, अनुहारमा ब्रह्म तेज थियो र स्वभावमा ऋषिहरूको जस्तै गम्भीरता थियो। उनी आफ्ना वृद्ध माता पिताका लागि जीवनको एकमात्र आधार, आशाको किरण र बुढ्यौलीको बलियो लट्ठी थिए। तर हे राजन, विधिको विधान कति क्रूर र बलियो हुन्छ भने मनुष्यले जति नै प्रयास गरे पनि, जति नै सुरक्षाका उपायहरू अपनाए पनि कालको त्यो निश्चित समय र घडी कहिले टर्न सक्दैन। जसरी देवल मुनिले भविष्यवाणी गर्नुभएको थियो, त्यो बालक सुखदेव खेल्दा खेल्दै, पढ्दै र आफ्ना माता पितालाई असीम आनन्द दिँदै आफ्नो आयुको ठिक 12 वर्षको त्यो परम संवेदनशील र भयानक घडीमा प्रवेश गर्यो। सुदेव र गौतमीले आफ्नो मनमा देवल मुनिको वचन बिर्सन खोजे तापनि भित्रभित्रै उनीहरूको मुटु कापिरहेको हुन्थ्यो। तर विधिको खेललाई कसले बुझ्न सक्छ र? एक दिनको कुरा हो, जब आकाशमा सूर्यदेव आफ्नो पूर्ण तेजका साथ चम्किएका थिए र वनको वातावरण अत्यन्तै शान्त एवं केही तातो थियो, त्यो दिन सुदेव शर्माका पुत्र सुखदेव आफ्नो ब्रह्मचर्य आश्रमको दैनिक अध्ययन, गायत्री जप र अन्य आवश्यक कार्यबाट केही समयका लागि फुर्सद पाएर बाहिर निस्किए। उनी बाहिर निस्कने बित्तिकै आफ्ना गाउँका र आश्रम वरपरका अन्य धेरै बाल सखा तथा परम मित्रहरूका साथ एकत्रित भए। तिनीहरू सबै बालकहरू मिलेर एक आपसमा हाँस्दै, जिस्किँदै र खेल खेल्दै वनको बीचमा अवस्थित एउटा अत्यन्तै पुरानो ठुलो ढुङ्गाका सुन्दर सिँढीहरूले बनेको गहिरो र शीतल जलले भरिएको जलाशयको नजिक पुगे। त्यो दिन गर्मी अलि बढी भएकाले र बालबालिकाहरू खेलको आनन्दमा पूर्ण रूपमा मग्न भएकाले ती सबै बालकहरूका मनमा त्यस जलाशयको स्वच्छ, निलो र शीतल जलमा स्नान गर्ने तीव्र इच्छा जागृत भयो। बालक सुखदेव पनि आफ्ना साथीहरूको उत्साह र हर्ष देखेर अत्यन्तै प्रसन्न भए। उनले शास्त्रको मर्यादा अनुसार आफ्ना वस्त्रहरूलाई बाहिरै सिँढीमा अव्यवस्थित रूपमा राखे र आफ्ना सम्पूर्ण मित्रसहित एक आपसमा हाँस्दै, पानीको छिटा छ्याप्दै र कराउँदै त्यस गहिरो जलाशयको जलमा प्रवेश गरे। तिनीहरू सबै पानीमा पौडी खेल्न थाले, पानी मुनि लुक्ने र खोज्ने बाल सुलभ खेलहरू खेल्न थाले। ती अबोध बालकहरू आफ्नो आनन्दमा यति धेरै मग्न थिए कि उनीहरूलाई कालको त्यो क्रूर छाया उनीहरूकै माथि मडारिरहेको छ र मृत्यु उनीहरूको यति नजिक उभिएको छ भन्ने कुरा अलिकति पनि भान थिएन। खेलकै क्रममा महर्षि देवलको त्यो अटल र अकाट्य वचन अनुसार सुदेवका पुत्र सुखदेवले अचानक अलि बढी गहिरो भागमा जलभित्र प्रवेश गरे। उनले पानीमा डुबल्की त मारे, तर विधिको त्यो क्रूर विधानका कारण उनी जलको त्यो अगाध गहिराईमा कतै हराए। उनको खुट्टा तलको हिलोमा फस्यो वा पानीको कुनै अदृश्य भुमरीले उनलाई समात्यो, तर उनी जलबाट माथि आउन सकेनन्। उनले पानीभित्रै आफ्नो प्राण वायु गुमाए, उनको सातो गयो र उनी जलमा पुरै डुबेर सदाका लागि मृत्युको शान्त मुखमा पुगे।

समय व्यतीत भइसकेपछि पनि जब सुखदेव जलको सतहमा माथि आएनन् र उनको शरीरको कुनै अत्तोपत्तो पाइएन तब बाहिर पौडी खेलिरहेका र किनारमा बसेका उनका साथीहरूको मनमा अनौठो शंका र भयानक डर पैदा भयो। उनीहरूले पानीको वरिपरि हेरे, सुखदेवको नाम काटेर बारम्बार ठूलो स्वरले पुकारे, तर त्यहाँ केवल पानीको शान्त लहर र प्रतिध्वनि बाहेक कुनै उत्तर आएन। जब ती अबोध बालकहरूले आफ्नो प्रिय साथी सुखदेव जलबाट बाहिर नआएको र पूर्ण रूपमा जलमग्न भएको निश्चित रूपमा देखे, तब उनीहरूको सातो गयो। उनीहरूको मनमा एकैचोटि घोर डरले बास गर्यो। उनीहरूको त्यो रमाइलो खेल क्षणभरमै भयानक शोक र ठूलो त्रासदीमा बदलियो। ती सम्पूर्ण बालकहरू अत्यन्तै डराएर आतिँदै रुँदै र हाकार गर्दै चिच्याउँदै त्यस जलाशयको पानीबाट बाहिर निस्के। उनीहरू आफ्ना लुगाहरू पनि राम्रोसँग नलगाई ज्यान जोगाउन र यो भयानक घटनाको जानकारी दिनका लागि सुदेवको कुटीतर्फ तीव्र गतिमा भागे। उनीहरूको अनुहार भयले विवर्ण र सेतो भइसकेको थियो, ओठहरू कापिरहेका थिए र उनीहरूका आँखाबाट आँसुको अनवरत धारा बगिरहेको थियो। ती सबै बालकहरू रुँदै कराउँदै सुदेवको कुटीमा पुगे, जहाँ माता गौतमी आफ्ना दैनिक गृह कार्यहरू सकेर आफ्नो छोरा फर्कने बाटो हेर्दै ढोकामा पर्खिरहेकी थिइन्। ती बालकहरूलाई यसरी हाकार गर्दै रुँदै आएको देखेर गौतमीको हृदयमा नराम्रो धक्का लाग्यो। ती बालकहरूले रुँदै काप्दै र भक्कानिँदै माता गौतमीको अगाडि उभिएर त्यो जलाशयमा घटेको सम्पूर्ण सत्य र कठोर वृत्तान्त जस्ताको तस्तै सुनाए। उनीहरूले भने, हे माता, हाम्रो साथी सुखदेव हामीसँगै जलाशयमा नुहाउन गएको थियो, तर ऊ पानीभित्र डुब्यो र अहिलेसम्म बाहिर आएको छैन। आफ्ना छोराको साथीहरूको मुखबाट यस्तो अत्यन्तै अप्रिय कठोर हृदय विदारक र वज्र प्रहार जस्तै भयानक वाणी सुन्ने बित्तिकै माता गौतमीको बाँच्ने इच्छा नै समाप्त भयो। देवल मुनिको त्यो पुरानो भविष्यवाणी उनको कानमा करोडौँ पटक गुन्जायमान भयो। उनको शिर घुम्यो, आँखाहरूको अगाडि घोर अन्धकार छायो र उनी आफ्नो शरीरको सन्तुलन गुमाएर एउटा काटिएको लहरा अचेत भएर तत्क्षण धरतीमा पछारिन्। उनको मनको त्यो धैर्यको बाँध जसलाई उनको ज्ञानको बलमा बाँधेकी थिइन् त्यो एउटै क्षणमा ध्वस्त भयो। आमाको हृदय पुत्र शोकको पहिलो प्रहारमै छिन्न भिन्न भयो। ठिक त्यही समयमा सुदेव शर्मा पनि आफ्नो दैनिक नियम अनुसार वृद्ध र थकित शरीर लिएर वनबाट यज्ञका लागि समिधा कुश र पावन फलफूलहरू संकलन गरेर आफ्नो कुटीतर्फ फर्किरहेका थिए। जब उनले आफ्नो कुटीको नजिक पुग्दा बालबालिकाहरूको रुहावासी हाहाकार र आफ्नै परम पतिव्रता पत्नी गौतमीलाई धरतीमा मूर्छित अवस्थामा लडिरहेको देखे, तब उनको खुट्टा त्यहीँ रोकिए। उनको मनमा अनिष्टको आशंका भयो। उनी हतार हतार आफ्नो हातमा भएका सामग्रीहरू फालेर अगाडि बढे र बालकहरूलाई सोधे। जब सुदेवले आफ्नो मुटुको टुक्रा जस्तो एकमात्र पुत्र सुखदेवको जलमा डुबेर मरण भएको त्यो भयानक र अकाट्य समाचार सुने, तब उनको संसार नै उजाड भयो। उनको हृदयमा यति ठूलो र गहिरो आघात पुग्यो कि उनको विवेकले काम गर्न छोड्यो। जसरी कुनै ठूलो आँधीबेरीमा जरादेखि नै काटिएर भुइँमा ढल्छ एउटा विशाल र पुरानो वृक्ष, ठिक त्यसै गरी त्यो वृद्ध ब्राह्मण सुदेव शर्मा पूर्ण रूपमा चेतनाहीन भएर विलाप गर्न शक्ति समेत नपाई धरतीमा बजारिए। उनको ब्रह्म तेज एकै पलमा हराए जस्तो भयो। केही समयपछि जब दुवै स्त्री पुरुषले एक अर्काको सहयोग र ओरपरका छिमेकीहरूको मद्दतले अलिकति होस पाए र उनीहरूको मूर्छा हट्यो, तब उनीहरू आफ्नो वृद्ध शरीरको सम्पूर्ण दुखाइ र दुर्बलतालाई बिर्सेर रुँदै चिच्याउँदै र कपाल तान्दै तीव्र गतिमा त्यस जलाशयतर्फ दौडिए।
उनीहरूको पछि पछि गाउँका आश्रमका र वनका अन्य मानिसहरू ऋषि मुनिहरू पनि रुदै र सान्त्वना दिँदै दौडिए। वनको त्यो शान्त बाटो आज केवल रुहावासी र कारुणिक क्रन्दनले भरिएको थियो। जब सुदेव र गौतमी त्यस जलाशयको किनारमा पुगे तब